0: नम्बर रहेका 18 जनाको कैद बिनाका लागि पनि पहल जारी राखिएको र उनीहरूलाई हालै नेपाली राजदूतावासबाट भेटी आवश्यक सहयोग समेत उपलब्ध गराइएको छ।
1: नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई 39 बुँदे ज्ञापन पत्र बुझाएको छ। बारले अदालतमा बाह्य हस्तक्षेप रोक्ने, न्यायपालिकाको विश्वास गिर्न नदिने, पूर्ण स्वचालित प्रणाली लागू गर्ने लगायतका विषयमा ध्यान आकर्षण गराएको हो। बार अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रको नेतृत्वमा पदाधिकारी सहित गएको टोलीले न्यायपालिकाको विकृति र व्यथिति रोक्न आग्रह गरेको छ। अब खबर फटाफट।
2: सिराहाको लहान 13 घलेटोल मुसहर बस्तीको अति विपन्न 20 परिवारलाई नयाँ सुरक्षित घर हस्तान्तरण, लहान नगरको 59,04,000 र हेबिटेट फर ह्युमेनिटी नेपालको 16,66,000 लगानीमा बनाइएका घरमा 2 कोठा, एउटा भान्सा, बरान्डा र शौचालयको व्यवस्था। 1.5 वर्षदेखि तलब खान नपाएका उदयपुर सिमेन्टका कर्मचारी आन्दोलित। गएको चैतसम्म कर्मचारीले 8,80,00,000 भन्दा बढी तलब भत्ता लिन बाँकी। काभ्रेको डाँडा पारिक क्षेत्रमा पर्ने महाभारत र खानीखोला गाउँपालिकालाई कफी हबका रूपमा विस्तार गरिँदै जसले रोप्छ कफीको बोट उसले पाउँछ 20 नोट कार्यक्रम निरन्तर। कफी रोप्ने खाल्डोका लागि 20 र बिक्री गर्दा 35 रूपियाँ अनुदान पनि। गएको वैशाखमा मुलुकभरबाट 2300 भन्दा बढी फरार प्रतिवादी पक्राउ। सबैको जोड्दा 825 वर्ष कैद सजाय हुने, 21,54,00,000 जति जरिवाना पनि असुल। वैशाखमै 1,056 जना लागू औषध कारोबारमा संलग्न पनि पक्राउ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक बाहेकलाई आउँदो 15 दिनभित्र नामको अगाडि डाक्टर शब्द हटाउन काउन्सिलको निर्देशन। काउन्सिलमा दर्ता भएका चिकित्सक बाहेक अरूले आफूलाई डाक्टर भन्दै भ्रम सिर्जना वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा 3 वर्ष कैद र 3,000 जरिवाना तिर्नु पर्ने चेतावनी।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: परराष्ट्र मन्त्रालयले भारतमा निर्यातमा देखिएको नेपाली चियाको अवरोध हटिएको बताएको छ. पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभएको छ.
4: भारतीय टी बोर्डले 10 फेब्रुअरी 2026 दिन जारी गरेको निर्देशिका अनुरूप नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो. यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले भारतीय पक्षसँग गरेको छलफल समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लिखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ.
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले दर्ता विनय संचालन भइरहेका ड्राइभिङ तथा राइड सेयरिङ एपमाथि सरकारले निगरानी गरिरहेको बताउनु भएको छ. सिंहदरबारमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमल सिन्हा
5: माननीय प्रभा ढकालले ड्राइभिङ एपहरूको कुरा गर्नुभएको छ. मसँग ठ्याक्कै सम्बन्धित त होइन, तर ठुल्ठुला यो ऊहरू तपाईँले भन्नुभएको यो इनड्राइभहरू यस्ता कम्पनीहरूको एपहरू भन्नुभयो होला. दर्ता नभएकन त्यस्ता कम्पनीहरू त सञ्चालन हुन पाउने कुरै भएन, होइन? सञ्चालन दर्ता भएरै भएको हुनुपर्छ. र सबै भेहिकलहरू चाहिँ एपबाट चलाउनको लागि कतिको सम्भव छ, कतिको फिजिबल छ, फेरि काठमाडौँ मात्रै पनि होइन, होइन? अनि त्यो म्यान्डेटरी गर्न मिल्छ कि मिल्दैन पनि, ती सबै कुराहरूलाई ध्यान दिनुपर्छ होला सरकारले. अब नेपाली एपहरू पनि केही बनेका चाहिँ हुन्, अब तिनीहरू कतिको सस्टेनेबल हुन सके नसकेको हामी आफैले काम गर्न सकेको नसकेको सरकारले नेपालको डिजिटल ट्रान्सफर्मेसन गर्ने हो भनेदेखि नेपालको स्टार्टअपलाई चाहिँ ग्रो गराउनु पर्छ भन्ने कुरामा दुईमत छैन. हामी त्यसमा काम गर्छौँ र कसरी चाहिँ तपाईँको इन्करेज गर्ने भन्ने कुरा यस्ता किसिमका कुराहरू पनि आउनेछन्.
3: ट्राफिक प्रहरी र यातायात व्यवसायबीच सार्वजनिक यातायातमा यात्रा गर्ने सवारी सर्वसाधारणको सामानमा लगेज ट्याग राख्ने सहमति भएको छ.
6: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौला बीच सहमति भएको हो. सार्वजनिक यात्रुवाहक सेवामा यात्रुहरूको ब्याग वा लगेज सुरक्षित व्यवस्थापन गर्न अनिवार्य रूपमा ट्याग प्रणाली लागू गर्न दुई पक्षबीच सहमति भएको हो. यसका लागि व्यवसायले मातहतका सबै सार्वजनिक सवारी साधनमा यात्रुहरूको झोलामा अनिवार्य रूपमा दुई प्रति ट्याग प्रयोग गर्नुपर्ने भएको छ. एउटा ट्याग यात्रुको सामानमा टाँस्ने र सामानको ट्याग भिडान गरेर मात्रै सामान फिर्ता गर्ने सहमति भएको छ. गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र सामानको ट्याग भिडान गरी मात्रै सामान फिर्ता गर्ने, यसका लागि चालक र सहचालकलाई तालिम दिने लगायतका सहमति भएका हुन्. सवारी साधनमा खटिने कर्मचारीको तर्फबाट लापरवाहीका कारण सामान हराएमा वा क्षति भएमा कानून वा आपसी सहमति अनुसार यात्रुलाई उचित क्षतिपूर्ति दिनुपर्ने भएको छ. ट्याग हराएको यात्रुको हकमा आधिकारिक पहिचान र सामानको पूर्ण विवरण पुष्टि नभएसम्म सामानको जिम्मा नलगाइने भएको छ.
3: सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई हिरासतमा राख्न थपिएको म्यादभित्र मुद्दा चल्ने नचल्ने निर्णय गर्न आदेश दिएको छ. न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले दुर्गा प्रसाईमाथि थप म्याद थपेर हिरासतमा नराख्न आदेश दिएको हो. प्रसाईको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट भने खारेज भएको छ. प्रसाईलाई जेठ 5 गते 3 दिनका लागि म्याद थप भएको थियो. दोस्रो पटक जेठ 7 गते 4 दिनका लागि म्याद थप भएको हो. यो समय सकिनु पूर्व नै प्रसाईबारे निर्णय गर्नुपर्ने भएको छ. कास्की जिल्ला अदालतले राजसपा सभापति रवि लामिछाने विरूद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिन अनुमति दिएको छ. जिल्ला न्यायाधीश हिमलाल बेलवासको इजलासले लामिछाने सहितका व्यक्ति विरूद्ध सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राखेर जोडिएका अरू मुद्दा फिर्ता लिन अनुमति दिएको हो. गोर्खा मीडिया नेटवर्कमा अध्यक्ष जीबी राई, संचालक छविलाल जोशी सहित लामिछाने विरूद्ध दायर भएको मुद्दा संशोधन गर्ने तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयका आधार फिर्ता भएको हो. तालिम गर्ने क्रममा बेहोस भएका 70 प्रहरी बल टिकापुर तालिम केन्द्रका 6 जना प्रशिक्षणार्थीलाई काठमाडौँ ल्याइएको छ। राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टिकापुर कैलालीमा तालिमरत 8 जना प्रशिक्षणार्थी गर्मीका कारण बेहोस भएका थिए। तीमध्ये 6 जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रक मार्फत
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: कास्की जिल्ला अदालतले रासोपा सभापति रवि लामिछाने विरूद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिन अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले लामिछाने सहितका व्यक्तिहरू विरूद्ध सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राखेर जोडिएका अरू मुद्दा फिर्ता लिन अनुमति दिएको हो। गोर्खा मीडिया नेटवर्कका अध्यक्ष जीवी राई, संचालक सबिलाल जोशी सहित लामिछाने विरूद्ध दायर भएको मुद्दा संशोधन गर्ने तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयका आधारमा फिर्ता भएको हो। सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई हिरासतमा राख्न थपिएको म्यादभित्र मुद्दा चल्ने नचल्ने निर्णय गर्न आदेश दिएको छ। न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले दुर्गा प्रसाईमाथि थप म्याद थपेर हिरासतमा नराख्न आदेश दिएको हो। प्रसाईको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट भने खारेज भएको छ। प्रसाईलाई जेठ 5 गते 3 दिनका लागि म्याद थप भएको थियो। दोस्रो पटक जेठ 7 गते 4 दिनका लागि म्याद थप भएको हो। यो समय सकिनु पूर्व नै प्रसाई बारे निर्णय गर्नुपर्ने भएको हो। नेकपा एमालेको सचिवालय बैठकमा पार्टी नेतृत्व र पुनर्गठनको विषयमा चर्काचर्की भएको छ। भक्तपुरको गुण्डुमा बसेको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्तले फागुन 21 को चुनावी परिणामले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने धारणा राख्नु भएको थियो। उहाँहरूले पछिल्लो चुनावी परिणामले पार्टीभित्र सुधार आवश्यक देखिएको बताएका छन्। अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङबीच सवाल जवाब समेत भएको नेताहरूले बताएका छन्। अध्यक्ष ओलीले पार्टी संकटमा रहेका बेला नेतृत्व विरूद्ध अभियान चलाउनु अनुशासन विपरीत भएको चेतावनी दिनुभएको थियो। त्यसको प्रतिवाद गर्दै उपाध्यक्ष गुरूङले एमाले कुनै व्यक्तिको निजी कम्पनी नभएको प्रतिक्रिया दिनुभएको बताइएको छ। पोखरा महानगरपालिकामा 3 वर्षदेखि सञ्चालन हुँदै आएको कृषि एम्बुलेन्स सेवाले कृषक र उपभोक्ता दुवै लाभान्वित बनेका छन्। कृषि उपजले बजार पाएको छ भने उपभोक्ताले शहरमै बसेर ताजा तरकारी पाएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज पोखराका मुख्य बजारसम्म पुर्याउने गरिएको छ। विशेष गरी ग्रामीण क्षेत्रका किसानले उत्पादन बजारसम्म लैजान भोग्दै आएको ढुवानी समस्या कृषि एम्बुलेन्स सेवाले कम गरेको हो। पोखरा महानगरपालिका वडा नम्बर 22 का कृषक देवीलाल बरा।
5: अब हामीले त्यो महानगरलाई कभर गरेर कृषि एम्बुलेन्स मार्फत हामीसँग यति उत्पादन छ लान पर्यो भनेको सिलसिलामा लैदिइराख्नु भएछ। अनि अर्को चाहिँ के अरे, अब त्यो कुनै कुनै कति 32-33 थरी तरकारीहरूको एउटा चाहिँ समर्थन, न्यूनतम समर्थन मूल्य पनि छ। अब त्यो नजिकेको र बेच्न भन्दा बजार भाउभन्दा अलिक बेसी नै तल भएकाको त्यो चाहिँ समर्थन मूल्यका दरले किसानहरूलाई भुक्तान पनि गर्नुभएको। अब एक ठाउँमा सङ्कलन गरेर यति चिज छ भनेपछि आएर लैदिनुहुन्छ के, सङ्कलन गर्न पर्यो एउटै किसानको मात्रै आएर लाने कुरो त भएन। अब सबै किसानहरू समूहहरू मिलेर एउटा सङ्कलन गरे पछाडि ल हामीसँग यति चाहिँ सरकारीहरू सङ्कलन भएको छ आएर लैदिनु पर्यो भने लानुहुन्छ।
4: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज बजारमै पाउन थालेपछि यसले स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुगेको छ भने उपभोक्ताले समेत ताजा तरकारी पाएको पोखरा रत्नचोकी सावित्री घिमिरे बताउनुहुन्छ।
6: पोखरा महानगरपालिकाले अहिले कृषि एम्बुलेन्स मार्फत प्रत्येक ओडामा, यो जुन गाउँ स्तरीय ओडामा चाहिँ उत्पादन भएको चाहिँ सहर स्तरीय ओडामा ल्याएर एम्बुलेन्स मार्फत बिक्री वितरण गर्नको लागि सहजीकरण गरिदिइरहेको छ। यसले चाहिँ हामी यी सहरमा बसेर करेसवारीहरू नहुनेहरूको लागि चाहिँ एकदम सहज भएको छ। हामीहरूले कौशीमा उत्पादन गरेको त खाइरहेका छौँ, कतिपय चिजहरू कौशीमा उत्पादन गर्न मिल्दैन।
4: महानगर कृषि शाखाका अनुसार सेवा शुरू भए ता किसानको सहभागिता बढ्दै गएको छ। उपभोक्ताले समेत ताजा स्थानीय उत्पादन सहज रूपमा पाउन थालेपछि सेवाको प्रभावकारिता वृद्धि भएको हो। कृषि क्षेत्रमा उत्पादन वृद्धि र किसानको आय आर्जनमा टेवा पुर्याउने विश्वास सहित महानगरले 3 वर्ष अघि यो सेवा शुरू गरेको थियो। महानगर कृषि महाशाखा प्रमुख मनोहर कडेरिया।
2: पोखरा महानगरपालिकाले स्थानीय उत्पादन प्रवर्धन गर्नको लागि ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषि वस्तुलाई शहरको उपभोक्तासम्म पुर्याउने र गाउँ र शहरलाई जोड्ने, गाउँको उत्पादन शहरमा र शहरको पैसा गाउँमा पुग्ने गरी दुवै क्षेत्रलाई चलायमान बनाउनको लागि धेरै कृषकहरूको माग पनि रहेको र बजारीकरण समस्या पनि भएको, ढुवानीको पनि समस्या आएको कुराले गर्दाखेरि एउटा चाहिँ कृषि एम्बुलेन्स सञ्चालन गर्नुपर्छ भनेर महानगरपालिकाले 3 वर्ष अगाडिदेखि निरन्तर रूपमा यो एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ।
3: आइपिएल क्रिकेटमा आज बेलुका 7:45 पञ्जाब किङ्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यसअघि हिजो भएको खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई 55 रनले पराजित गरेको छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: અન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોય
2: કિસાન કો સમસ્યા ન મરના આતે કે કિસાન ભરી કો સંવેદનશીલતા પર આસે કો દે
3: पाँचथरको याङवरा गाउँपालिकामा गैराती आएको बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछि आएको बाढ़ीले आधा दर्जनभन्दा बढ़ी पुल र दुईवटा घर बगाएको प्रहरीले जनाएको छ। बाढ़ीले पाँचथर र तेह्रथुम जोड्ने निर्माणाधीन मोटरेबल पुल सहित विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ। पहिरोका कारण मध्य पहाड़ी राजमार्गको च्याङथापु थर्फू सड़क खण्ड पनि बन्द भएको छ। टेलिफोन सम्पर्क समेत बन्द भएकाले क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ। दक्षिण पूर्वी एसियाली मुलुकहरूबाट पछिल्ला 10 महिनामा 600 बढ़ी नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री।
4: दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा गैर कानूनी रूपमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीहरूको पहिचान र उद्धारका सम्बन्धमा पछिल्लो समयमा हामीले निरन्तर जानकारी प्रवाह गर्दै आइरहेका छौँ। थाइल्याण्ड र म्यानमार स्थित नेपाली नियोगहरूबाट सम्बद्ध विभिन्न निकायहरूको समन्वय र सहयोगमा नेपालीहरूको यसअघि 616 जनाको उद्धार कार्य सम्पन्न भएकोमा पछिल्लो दुई हप्तामा थप 71 जनाको पनि उद्धार गरिएको छ। उक्त कुल संख्यामध्ये कम्बोडियाबाट 562 जना, म्यानमारबाट 111 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको हो। त्यस क्षेत्रमा अझै पनि धेरै नेपालीहरू फँसेको हुन सक्ने अनुमान गरिएको छ।
3: कम्बोडिया सरकारबाट हालसम्म 100 जना भन्दा बढी नेपालीको जरिवाना मिनाहा भएको उहाँको भनाइ छ।
4: नेपाली राजदूतावास बैंकको अनुरोधमा कम्बोडिया सरकारबाट हालसम्म 102 जना नेपालीको जरिवाना समेत मिना भएको छ र थप 172 जनाको जरिवाना मिनाको लागि अनुरोध पनि गरिएको छ। कम्बोडियाका विभिन्न जेलमा 29 जना नेपालीहरू संगठित अपराध, यातना, मानव तस्करी लगायतका कसुरमा थुनामा रहेका छन्। उनीहरूको शीघ्र रिहाई तथा उद्धारका लागि नेपाली राजदूतावास बैंकबाट पहल जारी छ। यसै गरी म्यानमारमा थुनामा रहेका 18 जनाको कैद मिनाको लागि पनि पहल जारी राखिएको र उनीहरूलाई हालै नेपाली राजदूतावासबाट भेटी आवश्यक सहयोग समेत उपलब्ध गराइएको छ।
3: नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष 39 बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहितको टोलीले प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। साथै बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। त्यस्तै दर्ता भएका निवेदनहरू तत्काल दर्ता वा दरपीट गर्नुपर्ने र दरपीट भएका निवेदनमाथि 7 दिनभित्र सुनवाई गर्नुपर्ने व्यवस्था मिलाउन बारले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अझै केही दिन तातो हावा र लू चल्ने चेतावनी दिएको छ। विभागका अनुसार केही जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना छ। अत्याधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधि गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु छन्। चर्को घाममा बाहिर ननिस्कन प्रशस्त पानी र झोल पदार्थ पिउन तथा हल्का कपड़ा लगाउन विभागले अनुरोध गरेको छ। स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्य कर्मीसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ। विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा अध्यावधि मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ। बेलायतमा बढ़दो तापक्रमका कारण घरपालुवा जनावरलाई चिसोमा राख्न र दिउँसो कुकुर हिँडाउन नलैजान सुझाव दिएको छ। बैंक होलिडे सप्ताहन्तभरि गर्मी अझै बढ़ने अनुमान छ। लन्डनमा आज तापक्रम 30 डिग्री सेल्सियस पुग्ने र सोमबार मे महिनाकै रेकर्ड तोड्ने सक्ने बताइएको छ। सुरक्षा विज्ञ प्रोफेसर माइक टिप्टनले समुद्री किनार जानेहरूलाई पानी अपेक्षाकृत चिसै रहने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
5: It's around about 12 to 13 degrees Celsius, and we know that water temperature evokes a cold shock response, gasping, hyperventilation, sudden increase in the workload of the heart, that accounts for about 60% of the deaths we see each year going into cold water.
3: नेपाली फिल्म एलिफेन्ट्स इन दि फगले विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा जुरी प्राइज अवार्ड जितेको छ। निर्देशक अविनाश विक्रम शाहको यो फिल्म कान्सको अनसर्टेन रिगार्ड विधामा अवार्ड जित्ने पहिलो नेपाली फिल्म बनेको हो। फिल्मले हात्तीको त्रासमा बाँचिरहेको एक परिवारको कथा प्रस्तुत गरेको छ। अवार्ड जितेपछि निर्देशक शाहले यो सफलता सम्पूर्ण टीम र नेपाली सिनेमाको उपलब्धि भएको बताउनु भएको छ। कार्यक्रममा कलाकारहरूले नेपाली झण्डा सहित खुशी मनाएका थिए। भारतमा कक्रोच जनता पार्टी सीजेपी नामक नयाँ अभियान सामाजिक सञ्जालमा चर्चामा आएको छ। इन्स्टाग्राममा शुरू भएको छ दिनमै पार्टीका फ्लोर 2.9 करोड़ पुगेका छन्। कक्रोच जनता पार्टीका नाममा वेबसाइट पनि खोलिएको छ।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: पाँचथरको याङबर गाउँपालिकामा गैराती आएको बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको छ। निरन्तर वर्षापछि आएको बाढ़ीले आधा दर्जन भन्दा बढ़ी पुल र दुईवटा घर बगाएको प्रहरीले जनाएको छ। बाढ़ीले पाँचथर र तेह्रथुम जोड्ने निर्माणाधीन मोटरेबल पुल सहित विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको छ। पहिरोका कारण मध्य पहाड़ी राजमार्गको चाङ थापु थर्पू सड़क खण्ड पनि बन्द भएको छ। टेलिफोन सम्पर्क समेत बन्द भएकाले क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ। दक्षिण पूर्वी एसियाली मुलुकहरूबाट पछिल्ला 10 महिनामा 600 बढ़ी नेपालीको उद्धार गरिएको छ।
1: परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कम्बोडिया म्यानमार लगायत मुलुकमा अवैध स्क्याम सेन्टरमा ठगिएर पुगेका नेपालीको पहिचान र उद्धार जारी रहेको जानकारी दिनुभएको हो।
2: दक्षिण पूर्वका कम्बोडिया म्यानमार लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा गैर कानूनी रूपमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीहरूको पहिचान र उद्धारका सम्बन्धमा पछिल्लो समयमा हामीले निरन्तर जानकारी प्रवाह गर्दै आइरहेका छौँ। थाइल्याण्ड र म्यानमार स्थित नेपाली नियोगहरूबाट सम्बद्ध विभिन्न निकायहरूको समन्वय र सहयोगमा नेपालीहरूको यसअघि 616 जनाको उद्धार कार्य सम्पन्न भएकोमा पछिल्लो 2 हप्तामा थप 71 जनाको पनि उद्धार गरिएको छ। उक्त कुल संख्या मध्ये कम्बोडियाबाट 562 जना, म्यानमारबाट 111 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको हो। त्यस क्षेत्रमा अझै पनि धेरै नेपालीहरू फँसेको हुन सक्ने अनुमान गरिएको छ।
1: कम्बोडियाली सरकारबाट हालसम्म 100 जना भन्दा बढी नेपालीको जरिवाना मिनाहा भएको प्रवक्ता छेत्रीको भनाई छ।
2: नेपाली राजदूतावास बैंकको अनुरोधमा कम्बोडिया सरकारबाट हालसम्म 102 जना नेपालीको जरिवाना समेत मिना भएको छ र थप 172 जनाको जरिवाना मिनाको लागि अनुरोध पनि गरिएको छ। कम्बोडियाका विभिन्न जेलमा 29 जना नेपालीहरू संगठित अपराध, यातना, मानव तस्करी लगायतका कसुरमा थुनामा रहेका छन्। उनीहरूको शीघ्र रिहाई तथा उद्धारका लागि नेपाली राजदूतावास बैंकबाट पहल जारी छ। यसै गरी म्यानमारमा थुनामा रहेका 18 जनाको कैद मिनाको लागि पनि पहल जारी राखिएको र उनीहरूलाई हालै नेपाली राजदूतावासबाट भेटी आवश्यक सहयोग समेत उपलब्ध गराइएको छ।
0: पोखरा महानगरपालिकामा 3 वर्षदेखि सञ्चालन हुँदै आएको कृषि एम्बुलेन्स सेवाले कृषक र उपभोक्ता दुवै लाभान्वित बनेका छन्। कृषि उपजले बजार पाएको छ भने उपभोक्ताले शहरमै बसेर ताजा तरकारी पाएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
3: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज पोखराका मुख्य बजारसम्म पुर्याउने गरिएको छ। विशेष गरी ग्रामीण क्षेत्रका किसानले उत्पादन बजारसम्म लैजान भोग्दै आएको ढुवानी समस्या कृषि एम्बुलेन्स सेवाले कम गरेको हो। पोखरा महानगरपालिका वडा नम्बर 22 का कृषक देवीलाल बरा।
4: अब हामीले त्यो महानगरलाई खबर गरेर कृषि एम्बुलेन्स मार्फत हामीसँग यति उत्पादन छ लान पर्यो भनेको सिलसिलामा लैदिइराख्नु भएछ। अनि अर्को चाहिँ के अरे अब त्यो कुनै कुनै कति 32-33 थरी तरकारीहरूको एउटा चाहिँ समर्थन न्यूनतम समर्थन मूल्य पनि छ। अब त्यो नदिकेको र बेच्न भन्दा बजार भाउभन्दा अलिक बेसी नै तल भएकाको त्यो चाहिँ समर्थन मूल्यका दरले किसानहरूलाई भुक्तान पनि गर्नुभएको। अब एक ठाउँमा सङ्कलन गरेर यति चिज छ भनेपछि आएर लैदिनुहुन्छ के, सङ्कलन गर्न पर्यो एउटै किसानको मात्रै आएर लाने कुरो त भएन। अब सबै किसानहरू समूहहरू मिलेर एउटा सङ्कलन गरे पछाडि र हामीसँग यति चाहिँ सरकारीहरू सङ्कलन भएको छ आएर लैदिनु पर्यो भने लानुहुन्छ।
3: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज बजारमै पाउन थालेपछि यसले स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुगेको छ भने उपभोक्ताले समेत ताजा तरकारी पाएको पोखरा रत्नचोकी सावित्री घिमिरे बताउनुहुन्छ।
5: पोखरा महानगरपालिकाले अहिले कृषि एम्बुलेन्स मार्फत प्रत्येक ओडामा यो जुन गाउँ स्तरीय ओडामा चाहिँ उत्पादन भएको चाहिँ सहर स्तरीय ओडामा ल्याएर एम्बुलेन्स मार्फत बिक्री वितरण गर्नको लागि सहजीकरण गरिदिइरहेको छ। यसले चाहिँ हामी यो सहरमा बसेर करिसवारीहरू नहुनेहरूको लागि चाहिँ एकदम सहज भएको छ। हामीहरूले कौशीमा उत्पादन गरेर त खाइरहेका छौँ, कतिपय चिजहरू कौशीमा उत्पादन गर्न मिल्दैन।
3: महानगर कृषि शाखाका अनुसार सेवा सुरु भए ता किसानको सहभागिता बढ्दै गएको छ। उपभोक्ताले समेत ताजा स्थानीय उत्पादन सहज रूपमा पाउन थालेपछि सेवाको प्रभावकारिता वृद्धि भएको हो। कृषि क्षेत्रमा उत्पादन वृद्धि र किसानको आयार्जनमा टेवा पुर्याउने विश्वास सहित महानगरले 3 वर्ष अघि यो सेवा सुरु गरेको थियो। महानगर कृषि महाशाखा प्रमुख मनोहर कडेरिया।
6: पोखरा महानगरपालिकाले स्थानीय उत्पादन प्रवर्धन गर्नको लागि ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषि वस्तुलाई सहरको उपभोक्तासम्म पुर्याउने र गाउँ र सहरलाई जोड्ने, गाउँको उत्पादन सहरमा र सहरको पैसा गाउँमा पुग्ने गरी दुवै क्षेत्रलाई चलायमान बनाउनको लागि धेरै कृषकहरूको माग पनि रहेको र बजारीकरण समस्या पनि भएको।
7: रेडियो बीएफबीएस गोर्खा रेडियो हो।

0: प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठन पाठन तत्काल शुरू गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति हरि ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घरोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चित गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको उल्लेख छ। निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पाएको पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ। विपद सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ। विपदका बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बीमा गर्न पनि समितिले सरोकार भएका सरकारी निकायलाई निर्देशन दिएको छ। पाल्पाको तिनाउ खोलामा तीन दिन अघि बेपत्ता भएका भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। तिनाउ गाउँपालिका तीन दोबाङ ड्याम साइडमा भारत उत्तर प्रदेशका 22 वर्षीय सौरभ रस्तोवी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनुभएको थियो। उहाँको शव घटनास्थलबाट करिब 50 मिटर तल फेरा परेको प्रहरीले जनाएको छ। स्थानीय प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजीपछि शव भेटेको हो। नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष 39 बुँदे ध्यान आकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहितको टोलीले प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको छ। साथै बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। त्यस्तै दर्ता भएका निवेदनहरू तत्काल दर्ता वा दरपिट गर्नुपर्ने र दरपिट भएका निवेदनमाथि 7 दिनभित्र सुनवाई गर्नुपर्ने व्यवस्था मिलाउन बारले आग्रह गरेको छ। नेपाली फिल्म एलिफेन्ट्स इन द फगले विश्व प्रतिष्ठित कान्स फेस्टिभलमा जुरी प्राइज अवार्ड जितेको छ। निर्देशक अविनाश विक्रम शाहको यो फिल्म कान्सको अनसर्टेन रिगार्ड विधामा अवार्ड जित्ने पहिलो नेपाली फिल्म बनेको हो। फिल्मले हात्तीको त्रासमा बाँचिरहेको एक परिवारको कथा प्रस्तुत गरेको छ। अवार्ड जितेपछि निर्देशक शाहले यो सफलता सम्पूर्ण टीम र नेपाली सिनेमाको उपलब्धि भएको बताउनु भएको छ। कार्यक्रममा कलाकारहरूले नेपाली झण्डा सहित खुशी मनाएका थिए। ट्राफिक प्रहरी र यातायात व्यवसायबीच सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणको सामानमा लगेज ट्याग राख्ने सहमति भएको छ।
1: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौला बीच सहमति भएको हो। सार्वजनिक यात्रुवाहक सेवामा यात्रुहरूको ब्याग वा लगेज सुरक्षित व्यवस्थापन गर्न अनिवार्य रूपमा ट्याग प्रणाली लागू गर्न दुई पक्षबीच सहमति भएको हो। यसका लागि व्यवसायले मातहतका सबै सार्वजनिक सवारी साधनमा यात्रुहरूको झोलामा अनिवार्य रूपमा दुई प्रति ट्याग प्रयोग गर्नुपर्ने भएको छ। एउटा ट्याग यात्रुको सामानमा टाँस्ने र सामानको ट्याग भिडान गरेर मात्रै सामान फिर्ता गर्ने सहमति भएको छ। गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र सामानको ट्याग भिडान गरी मात्रै सामान फिर्ता गर्ने, यसका लागि चालक र सहचालकलाई तालिम दिने लगायतका सहमति भएका हुन्। सवारी साधनमा खटिने कर्मचारीको तर्फबाट लापरवाहीका कारण सामान हराएमा वा क्षति भएमा कानून वा आपसी सहमति अनुसार यात्रुलाई उचित क्षतिपूर्ति दिनुपर्ने भएको छ। ट्याग हराएको यात्रुको हकमा आधिकारिक पहिचान र सामानको पूर्ण विवरण पुष्टि नभएसम्म सामानको जिम्मा नलगाइने भएको छ।
0: बेलायतमा बालबालिकाहरू अब वयस्क उमेर समूहभन्दा बढी निजी भाडाको घरमा बस्ने सम्भावना रहेको देखिएको छ। रिसोल्युसन फाउण्डेशनका अनुसार सन् 2000 18 वर्ष मुनिका बालबालिका निजी भाडाको घरमा बस्ने संख्या झण्डै 3 गुणाले बढेर अहिले 3 मिलियन भन्दा बढ़ी पुगेको छ। यस्तै 30 वर्ष उमेर समूहका मानिसहरूमा पनि यस्तै वृद्धि देखिएको छ। वरिष्ठ अनुसन्धानकर्ता हेना एल्ड्रिसका अनुसार यो तथ्यले पहिलो पटक घर किन्ने मानिसहरूले भोगिरहेको ठूलो आर्थिक चुनौतीलाई देखाउँछ।
2: So many people still aspire to own their own homes, but we see the age of first-time buyers going up at the same time. They thought this was going to be a pit stop and they'd be able to save and move on, but ultimately they've found themselves stuck in this because the barriers towards any other tenure are too high.
0: इङ्ल्याण्डका प्रशिक्षक टोमस टुकोलले विश्वकपका लागि खेलाडीहरूले आफूले चाहेको खेल शैलीबारे स्पष्ट हुन आवश्यक रहेको बताउनु भएको छ। टुकोलका अनुसार टोलीभित्र बलियो एकता र सम्बन्ध विकास गर्नु पनि अत्यन्त महत्वपूर्ण रहनेछ। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पाँचथरको याङबराकमा बाढ़ीले दुईवटा घर बगाएको छ। याङबराक एक महमलाल ख्वासको घर र गोठमा बाढ़ीले बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको छ। त्यस्तै बलबहादुर खालिङको भान्साघर समेत पहिरोले बगाएको प्रहरीले जनाएको छ। मध्य पहाड़ी लोकमार्गको थर्पू चिवा भन्ज्याङ खण्ड पहिरोको कारण बन्द भएको छ। विभिन्न ठाउँमा पहिरो खस्दा सड़क तथा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ। दोभानेमा निर्माणाधीन पुल र डाइभर्जन बगेको छ भने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा पाँचथर र ताप्लेजुङ बीचको यातायात बन्द भएको छ। चुलिङ्गे पुल, सिंचाई कुलो, खानेपानी र विद्युत संरचनामा पनि क्षति पुगेको छ। मोबाइल नेटवर्क र विद्युत अवरूद्ध भएकाले क्षतिको विस्तृत विवरण संकलनमा समस्या भइरहेको प्रहरीले जनाएको छ। हरेक वर्ष खेती गर्ने समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यता छ। वर्षा लाग्न थालिसक्यो, खेतीपातीको समय छ। किसानले मकैका लागि समेत मल पाएका छैनन्। धान खेतीका लागि पनि रासायनिक मल पाइने नपाइनेमा किसान अन्योलमै छन्। निरा राणा भाटको रिपोर्ट।
4: हाल मकै र केही समयमै धान खेतीका लागि मलको जोहो गर्नुपर्नेछ। सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएको बताउने गरे पनि किसानलाई चाहिने मल समयमै दिन नसक्दा किसान निराश छन्। सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल:
5: रासायनिक मलको धेरै अभाव छ हाम्रो गाउँपालिकामा। दुई चार दिनपछि धान खेतीको लागि यो सुरु हुन्छ। हाम्रो चाहिने जति हाम्रो 15 गते पछि हुन्छ। हाम्रो यसले पनि माग त आइरहेछ हाम्रो गाउँपालिकामा। संघीय सरकार र मधेस प्रदेशले आवन्टन गरेको छैन हामी कहाँ अहिलेसम्म। लगभग 44 क्विन्टल जति चाहिन्छ हाम्रो।
4: रासायनिक मल, भरपर्दो सिंचाई र उन्नत बिउ सहज रूपमा नपाउँदा उत्पादनमा ह्रास आउन सक्ने किसानको चिन्ता छ। गोर्खाको गण्डकी गाउँपालिकामा पनि मलको अभाव छ। गाउँपालिकाका अध्यक्ष दीपक तिमिलसिना साकार:
6: कुनै वार्डमा चाहिँ अझै पर्याप्त हुन सकेको छैन, अलि लिमिटेसन नै छ। असारको बेलामा खेतमा रोपोलाई अथवा मकैलाई पर्याप्त पाइन्छ पाइन्न। असार साउनमा पनि मल निरन्तर आवश्यक पर्छ, तरकारी खेतलाई पनि पर्छ। अहिले पनि केही अभाव भयो भन्ने कुरा चाहिँ भएको छ। हामीले सकेसम्म हामीलाई यस्तो समस्या छ भन्ने कुरा चाहिँ गरिरहेको छ। अहिले तिनवटा वार्डमा चाहिँ अलिकति सहकारी एक्टिभ नहुँदाखेरि अलिक समस्या परिरहेको छ।
4: खेती किसानी गर्नेको संख्या धेरै हुँदा पहिले मलका लागि हारालुच हुन्थ्यो, तर आजकल बाँदर लगायत वन्यजन्तुको समस्याले पनि खेतीपाती गर्नेको संख्या घट्दो छ। त्यसैले केही ठाउँमा मलको माग पनि कम देखिएको छ। पोखलडुङ्गा सिद्धिचरण एकी राधा निरौला:
7: मैले पहिला सबै खेती गर्दाखेरि 3 बोरा जति लिन्थे। सबैतिर कोदो रोप्थे, मकै छर्थे। अहिले सबै बारी बाँदो छ, मलाई आधी बोरा मल भइसक्छ। पहिला चाहिँ हामी 70% खेती लाउँथ्यो भने अहिले 25% मात्रै लाउँछौँ। खेतीलाई जङ्गली जनावरले खाइसक्छ, अर्को जनशक्ति पनि छैन अहिले गाउँमा।
4: बजारमा मलको अभाव छ, तर कृषि मन्त्रालयले भने वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने र बर्खाका लागि मलको अभाव नहुने दावी गरेको छ। कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ:
8: यो वर्ष 5,50,000 टन चाहिँ अनुदानमा रासायनिक मल वितरण गर्ने हाम्रो लक्ष्य हो। त्यसको लागि हामीलाई 28,82,14,00,000 बजेट प्राप्त भएको हो। त्यसबाट चाहिँ हामीले 4,91,300 मेट्रिक टनको टेन्डर प्रक्रिया गरिसकेको अवस्था छ। त्यति बेला हामीसँग स्टकमा करिब करिब यो वैशाख 30 गतेसम्मको तथ्याङ्क मसँग छ। यो अनुसार चाहिँ हामीसँग 1,50,000 टन अहिले मौजदात बाँकी छ। यो मौजदातले हाम्रो धान रोपाईको सिजनलाई चाहिँ पुग्छ भन्ने सन्तोषजनक अवस्थामा हामी छौँ भन्ने खालको हाम्रो आकलन छ।
4: अहिले पनि डिपोहरूबाट सहकारीले मल लगिरहेको मन्त्रालयको भनाइ छ। अन्तर्राष्ट्रिय परिस्थिति र समयमै काम नगर्दा समस्या परेको भन्दै श्रेष्ठले सहकारीमाथि दोष थोपर्नु भएको छ।
8: सहकारीहरूले तदारुको राख्नु पर्यो। उहाँहरूको पनि के छ प्रवृत्ति भन्दाखेरि चाहिँ एकदमै अप्ठ्यारो परेपछि मात्रै पैसा उठाएर अनि खरिद गर्न जाने, मात्रै कोटा लागिसकेपछि पनि उहाँले समयमा नउठाउने समस्या छ। पालिकाले पनि समयमा मल उठाउनको लागि सहकारीलाई सचेत गराउनु पर्यो र कोटा प्राप्त भएपछि पहिला पालिकालाई थाहा हुन्छ। कहीँ कतै सहकारीले बेलामा नउठाएर पालिकाले बेलामा कोटामा पाएको मल चाहिँ सहकारीलाई परिचालन गरेर ल्याउन नभनेर केही कारणले ढिलो भएको हुनसक्छ। नभए मल चाहिँ देशभरिका हाम्रा 7,000+ सहकारीहरू चाहिँ डिलर्स छन् र कहीँ कहीँ सहकारीले काम नगरेको, सहकारी नभएको ठाउँमा चाहिँ प्राइभेट पनि डिलर हुन सक्छ, नभए मूलत सहकारी।
4: मन्त्रालयले किसानहरूलाई कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट आधिकारिक रूपमा दर्ता भएका डिलरहरूबाट मात्र मल खरिद गर्न अनुरोध गरेको छ।
3: जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अझै केही दिन तातो हावा र लू चल्ने चेतावनी दिएको छ। विभागका अनुसार केही जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना छ। अत्याधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
1: BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कैलालीको टिकापुरमा तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानहरूको होस खुलेको छ। काठमाडौँको एपीएफ अस्पतालका अनुसार उपचाररत सबै छ जना प्रशिक्षणार्थी जवानको होस खुलेको जनाएको छ। अस्पतालका अनुसार सबैको उपचार जारी छ। हिजो तालिमका क्रममा 8 जना बेहोस भएका थिए, त्यसमध्ये 6 जनालाई काठमाडौँ ल्याएर उपचार गरिएको हो। स्वास्थ्य प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल सहितको टोलीले अस्पताल पुगेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो। सिराहा बरियारपट्टिको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णय विरूद्ध स्थानीयवासीले आन्दोलन जारी राखेका छन्। स्थानीय व्यापारी, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूले भन्सार कार्यालयको मुख्य गेटमै धरना दिँदै विरोध जनाएका छन्। आज बिहानै बरियारपट्टी गाउँपालिका 3 को छोटी भन्सार कार्यालयको मूल गेट अगाडि स्थानीयहरूले धरना दिएका हुन्। सरकारले गत वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा असन्तुष्टि बढ़ेको छ। सरकारको निर्णयले सीमावर्ती व्यापार, रोजगारी र दैनिक आवागमनमा असर पर्ने भन्दै स्थानीयहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनकारीहरूले सरकारले मधेस र सीमावर्ती क्षेत्रप्रति विभेद गरेको आरोप लगाउँदै माग पूरा नभए आन्दोलन अझ कड़ा बनाउने चेतावनी दिएका छन्। गोर्खा वेलफेयर ट्रस्टले करिब 30 वर्ष अघि बनाएको स्कूल भवनको छानोबाट पानी चुहिने भएपछि अहिले जस्तापाताको छानो परिवर्तन गरिदिएको छ। बुटोलबाट छवि पाण्डे।
4: पाल्पा जिल्लाको रिप्तीकोट गाउँपालिका 6 ढोस्टुङमा रहेको नारायण माध्यमिक विद्यालयको 6 कोठे भवनमा टिनको जस्ताबाट पानी चुहिने भएपछि विद्यार्थीलाई अध्ययनमा समस्या परेको थियो। कक्षा 5 देखि 10 कक्षामा करिब 100 विद्यार्थी रहेको विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा जस्तापाता परिवर्तन भएपछि अहिले विद्यार्थीलाई पढाइमा सहजता भएको छ। विद्यालयका प्रधानाध्यापक ढाल बहादुर उचाई।
5: हाम्रो जस्ता चेन्ज सर, थाना परिवर्तन, पहिला पनि हाम्रो जस्तै हो। पहिलाको जस्ता चाहिँ हाम्रो चाहिँ सबै त्यो चुहिएर सबै ड्यामेज भइसक्यो भएको थियो, अनि त्यसलाई चाहिँ फेरि चाहिँ अर्को त्यसलाई फालेर र अर्को नयाँ जस्ता। 6 कोठे भवन हो, 6 कोठे भवन भएको हुनाले त्यहाँ चाहिँ हामीले चाहिँ 5-10 गाह्रो त पहिला त्यो पानी आइसकेपछि त्यो भित्रपट्टि चाहिँ जम्मै बेन्च डेस्कहरूमा चुहुने क्रेकेटी सरे गर्नुपर्ने, अनि त्यसपछि आएर फेरि सर्दा पनि अलिक ठुलो पानी आयो भने त त्यो भित्रैपट्टि पानी छिर्ने त्यस्तो थियो। अहिले त एकदम आनन्द छ।
4: गोर्खा वेलफेयर ट्रस्टले यसअघि 2054 सालमा अर्थात् करिब 30 वर्ष अघि 6 कोठे भवन बनाइदिएको थियो। भवन सबै राम्रो छ, तर जस्ता पाता पुरानो भएकोले पानी चुहिने भएको थियो। आफैले बनाएको स्कुलमा 30 वर्षपछि छाना परिवर्तन गरिदिएर ट्रस्टले उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक उचाइको भनाइ छ।
5: यो हाम्रो पहिला नै चाहिँ 54 सालमा चाहिँ ब्रिटिस वेलफेयरले बनाएको हो, पहिला बनाएको 54 सालमा बनाएको भवन हो। त्यही ब्रिटिस वेलफेयरले नै बनाएर आफूहरू नै आएर बनाएर सम्पन्न गरेर गइदिएको। अब अहिले अलिक खाना जीर्ण भएको, पुरै विद्यार्थी त दलित जनजाति मात्रै हो।
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार 2 महिना अघि जस्ताको छाना परिवर्तन गरिएको स्कुलमा गोर्खा वेलफेयर ट्रस्टले 4,15,000 र स्कुलको 45,000 गरी कुल 4,60,000 रुपियाँ खर्च भएको छ।
3: एक परोपकारी संस्थाले बेलायतका जलमार्गहरूमा रहेका मानव निर्मित अवरोधहरूले केही माछा प्रजातिको भविष्यलाई जोखिममा पारेको चेतावनी दिएको छ। वर्ल्ड फिस संस्थाका अनुसार मुलुकभरका खोला नाला र नदीहरूमा करिब 70,000 भन्दा बढी गेट, बाँध र ड्याम छन्। त्यसले औसतमा प्रत्येक 1.5 माइलमा एक अवरोध देखाउँछ। संस्थाकी विज्ञान प्रमुख डाक्टर जनिना ग्रेले एटलान्टिक साल्मन माछा विशेष रूपमा जोखिममा परेको बताउनु भएको छ।
6: The cumulative impact of multiple barriers blocking or delaying them can have massive ramifications in terms of their breeding success, increased predation, and can cause mortality as well. And the Atlantic salmon is on the endangered list now.
3: यसैबीच वातावरण एजेन्सीले आगामी 2 दशकमा हजारौं यस्ता अवरोध हटाउने लक्ष्य लिएको जनाएको छ। इङ्ल्याण्डका प्रशिक्षक टोमस टुकोलले विश्वकपका लागि खेलाड़ीहरूलाई आफूले चाहेको खेल शैलीबारे स्पष्टता हुनु आवश्यक रहेको बताउनु भएको छ। जुनदेखि अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपका लागि सन्तुलित, प्रतिबद्ध र निस्वार्थ खेलाड़ीहरूको टोली छनौट गरिएको उहाँले उल्लेख गर्नुभएको छ। टुकोलका अनुसार टोलीभित्र बलियो एकता र सम्बन्ध विकास गर्नु पनि अत्यन्तै महत्वपूर्ण रहनेछ।
2: It's about having the right understanding of your role, that you might even select it as a starter or not, but you push your friend, you push your teammate on the same position, you push from the bench, you create the right spirit that is needed to overcome the hurdles in a very, very difficult and long tournament.
3: जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अझै केही दिन तातो हावा र लू चल्ने चेतावनी दिएको छ। विभागका अनुसार केही जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्ने

0: सरकारले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिन अत्याधिक गर्मी र हिट वेभको चेतावनी जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिट वेभ अर्थात तातो हावाको लहरको चेतावनी जारी गरेको हो। अत्याधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 6 वटा जिल्लालाई उच्च सतर्कता अप्नाउनु पर्ने सूचीमा राखेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डोटी जिल्लालाई उच्च सतर्कता अप्नाउनु पर्ने सूचीमा राखेको हो। साथै कपिलवस्तु, रूपन्देही, अर्घखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई नियमित जानकारी लिनुपर्ने जिल्लाको सूचीमा राखिएको छ। अत्याधिक गर्मीका कारण थकान, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र डिहाइड्रेशन जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिइएको छ। प्राधिकरणले चर्को घाममा बाहिर ननिस्कन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र हल्का कपड़ा लगाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्य कर्मीसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ। साथै मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने दैनिक मौसम बुलेटिन नियमित रूपमा हेरेर अध्यावधिक जानकारी लिन पनि प्राधिकरणले अनुरोध गरेको छ। नेकपा एमालेकी नेत्री अष्टलक्ष्मी साकेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानपूर्वक पदबाट विदा लिन आग्रह गर्नुभएको छ। आज फेसबुकमा स्ट्याटस लेख्दै नेत्री साकेले अध्यक्ष ओलीको नेतृत्व शैली, दम्ब र गुटगत सोचका कारण पार्टी कमजोर बनेको आरोप लगाउँदै नेतृत्व पुस्तान्तरण गर्नुपर्ने बताउनु भएको हो। नेत्री साकेले एमाले लाखौं कार्यकर्ताको त्यागबाट बनेको पार्टी भएकाले यसलाई कुनै व्यक्तिको पेवा जस्तो नबनाउन पनि चेतावनी दिनुभएको छ। वहाँले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर पार्टीलाई पुनर्जीवित गर्न सकिने उल्लेख गर्नुभएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको रानी जमरा कुलरिया सिंचाई परियोजनाबाट उत्पादित बिजुलीको हिसाब किताब र व्यवस्थापन स्पष्ट नभएको भन्दै महालेखा परीक्षकको कार्यालयले यकिन विवरण राख्न सुझाव दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 औं वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत बिक्री बापतको रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा सुझाव दिएको छ। सो आयोजनाबाट 4.71 मेगावट विद्युत उत्पादन भइरहेको छ। आयोजनाका अनुसार 2080 मंगिरदेखि नियमित विद्युत उत्पादन भई नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोड़िँदै आएको छ। तराई क्षेत्रमा 8 मिटर बराबरको हेड उपलब्ध भएपछि बिजुली उत्पादन गरिएको आयोजना कार्यालयले जनाएको छ। उत्पादित बिजुली र आयोजना सञ्चालनको आवश्यक ढाँचा भने तय हुन सकेको छैन। सोही विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो। विद्युत बिक्री, आमदानीको बाँडफाँड तथा सञ्चालन मोडलबारे आवश्यक निर्णय नहुँदा अस्पष्टता देखिएको प्रतिवेदनमा उल्लेख छ। ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण बीच भएको सम्झौता अनुसार 1 वर्षभित्र विद्युत खरिद सम्झौता हुनुपर्ने भए पनि 3 वर्ष बितिसक्दा पनि सम्झौता हुन सकेको छैन। यो अवधिमा करिब 2.60 करोड़ युनिट विद्युत प्रयोग भइसकेको भए पनि त्यसको रकम अहिलेसम्म असुल हुन सकेको छैन। महालेखाले विद्युत उत्पादनको यकिन हिसाब राख्न र बिक्री रकम असुल गर्न स्पष्ट व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। निर्माणाधीन सिद्धबाबा गुरूङ मार्गको भौतिक प्रगति 68% पुगेको छ भने वित्तीय प्रगति 58% रहेको आयोजनाले जनाएको छ। 5 वर्षको निर्माण अवधि तोकिएको सिद्धबाबा सुरूङ मार्ग आयोजना इन्जिनियरिङ, प्रोक्रुटमेन्ट र कन्स्ट्रक्सन अर्थात ईपीसी मोडलमा निर्माण भइरहेको हो। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म ठेकदार कम्पनीले नै यसको सञ्चालन, मर्मत र सुरक्षाको जिम्मा लिनेछ। त्यसपछिको थप 5 वर्ष प्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड डीएलपीका रूपमा रहने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार सुरूङ मार्फत आगामी सेप्टेम्बर महिनाभित्र यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ। प्रारम्भिक चरणमा कानूनी, प्राविधिक र रूख कटान अनुमतिमा ढिलाइ जस्ता समस्या देखिए पनि हाल ती समाधानको चरणमा पुगेका छन्। करिब 7 अर्ब रूपियाँ लागतमा निर्माण भइरहेको यो सुरूङ मार्ग सिद्धार्थ राजमार्गको जोखिममुक्त खण्डमा जनधनको क्षति रोक्दै सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले निर्माण भइरहेको हो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठन पाठन तत्काल शुरू गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले 1 साताभित्र पठन पाठन शुरू गरी प्रगतिबारे जानकारी गराउन समेत सरकारलाई आग्रह गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।
1: यो बीएफबीएन

0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौँडा कपडा उद्योग भ्युताइने बताउनु भएको छ। उद्योग क्षेत्रको निरीक्षण गर्दै यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्णा कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने बताउनुभयो। सो अवसरमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख संगीता कुँवरले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगको अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराउनुभयो। अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम सम्बत 2020 मङ्सिर 20 गते स्थापना भएको औद्योगिक क्षेत्रभित्र हाल 147 उद्योग तथा प्रतिष्ठान छन्। ताप्लेजुङको टिपताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै फेरि सञ्चालनमा आएको छ। फक्ताङलुङ गाउँपालिका 7 वडा अध्यक्ष छेत्तेन लामाका अनुसार विगतमा ओलाङ चुङ्गुलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। भन्सार कार्यालय सञ्चालन गर्न नायब सुब्बा प्रदीप तितललाई प्रमुखका रूपमा तोकिएको छ। तिब्बतसँग जोडिएको सबभन्दा छोटो व्यापारिक केन्द्र ओलाङ चुङ्गोला हो। ओलाङ चुङ्गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चिनको सीमा टिताला नाका पुग्न सकिन्छ। गोर्खा वेलफेयर ट्रस्टले पाल्पामा 30 वर्ष अघि बनाएको स्कुल भवनको छानोबाट पानी चुहिने भएपछि जस्तापताको छानो परिवर्तन गरिदिएको छ। बुटवलबाट छवि पाण्डे।
1: पाल्पा जिल्लाको रिप्तीकोट गाउँपालिका 6 ढोस्टुङमा रहेको नारायण माध्यमिक विद्यालयको 6 कोठे भवनमा टिनको जस्ताबाट पानी चुहिने भएपछि विद्यार्थीलाई अध्ययनमा समस्या परेको थियो। कक्षा 5 देखि 10 कक्षामा करिब 100 विद्यार्थी रहेको विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा जस्ता पाता परिवर्तन भएपछि अहिले विद्यार्थीलाई पढाइमा सहजता भएको छ। विद्यालयका प्रधानाध्यापक ढाल बहादुर उचै।
2: हाम्रो जस्ता चेन्ज सर, थाना परिवर्तन, पहिला पनि हाम्रो जस्तै हो, पहिलाको जस्ता चाहिँ हाम्रो चाहिँ सबै त्यो चुहिएर सबै ड्यामेज भइसक्यो भएको थियो, अनि त्यसलाई चाहिँ फेरि चाहिँ अर्को त्यसलाई फालेर र अर्को नयाँ जस्ता।
1: गोर्खा वेलफेयर ट्रस्टले यसअघि 2054 सालमा अर्थात् करिब 30 वर्ष अघि 6 कोठे भवन बनाइदिएको थियो। आफैले बनाएको स्कुलमा 30 वर्षपछि छाना परिवर्तन गरिदिएर ट्रस्टले उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक उचाइको भनाइ छ।
2: यो हाम्रो पहिला नै 54 सालमा चाहिँ ब्रिटिस वेलफेयरले बनाएको हो, पहिला बनाएको 54 सालमा बनाएको भवन हो, त्यही ब्रिटिस वेलफेयरले नै बनाएर आफूहरू नै आएर बनाएर सम्पन्न गरेर गइदिएको, अब अहिले अलिक छाना जीर्ण भएको।
1: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार 2 महिना अघि जस्ताको छाना परिवर्तन गरिएको स्कुलमा गोर्खा वेलफेयर ट्रस्टले 4,15,000 र स्कुलको 45,000 गरी कुल 4,60,000 रुपियाँ खर्च भएको छ।
0: राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानी जमरा कुडरिया सिंचाइ परियोजनाबाट उत्पादित बिजुलीको हिसाब किताब र व्यवस्थापन स्पष्ट नभएको भन्दै महालेखा परीक्षकको कार्यालयले यकिन विवरण राख्न सुझाव दिएको छ।
3: महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत बिक्री बापतको रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा सुझाव दिएको छ। सो आयोजनाबाट 4.71 मेगावट विद्युत उत्पादन भइरहेको छ। आयोजनाका अनुसार 2080 मंगिरदेखि नियमित विद्युत उत्पादन भई नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिँदै आएको छ। तराई क्षेत्रमा 8 मिटर बराबरको हेड उपलब्ध भएपछि बिजुली उत्पादन आयोजना कार्यालयले जनाएको छ। उत्पादित बिजुली र आयोजना सञ्चालनको आवश्यक ढाँचा भने तय हुन सकेको छैन। सोही विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो। विद्युत बिक्री आमदानीको बाँडफाँड तथा सञ्चालन मोडलबारे आवश्यक निर्णय नहुँदा अस्पष्टता देखिएको प्रतिवेदनमा उल्लेख छ। ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण बीच भएको सम्झौता अनुसार 1 वर्षभित्र विद्युत खरिद सम्झौता हुनुपर्ने भए पनि 3 वर्ष बितिसक्दा पनि सम्झौता हुन सकेको छैन। यो अवधिमा करिब 2,60,00,000 युनिट विद्युत प्रयोग भइसकेको भए पनि त्यसको रकम अहिलेसम्म असुल हुन सकेको छैन। महालेखाले विद्युत उत्पादनको यकिन हिसाब राख्न र बिक्री रकम असुल गर्न स्पष्ट व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
0: जंगी अड्डामा अवकाश प्राप्त रथीहरूसँग अन्तर्क्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाली सेनाले वहन गरिरहेको जिम्मेवारी तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ। भेटघाटमा प्रधान सेनापति अशोकराज सिग्देलले सेनाको समय सापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि रथीहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभएको थियो। पूर्व गृहमन्त्री सुदान गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले नेपाल एफएफ अस्पताल बलम्बु पुगेर तालिमका क्रममा बेहोस भएका प्रहरी जवानको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ। उहाँहरू अस्पताल पुगेको सशस्त्र प्रहरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। कैलालीको टिकापुरमा तालिम गर्दा 6 जना बेहोस भएकामा होस खुलेको छ। खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: रासोपाको 12 जिल्ला समिति विस्तारित बैठकमा दङ्गा हुँदा निर्वाचित सांसदमाथि कुटपिटको प्रयास भएको छ. पूर्व जिल्ला अध्यक्ष चन्दन स्वर्णकार निष्कासनमा परेपछि असन्तुष्ट रहँदै आएका कार्यकर्ताले सांसद रहबार अन्सारी सहितका नेताहरू विरुद्ध होल गरेका हुन्. विवाद चर्केपछि प्रहरी परिचालन गरिएको थियो. कलैयामा बोलाएको बैठकमा जिल्ला अधिवेशनबारे छलफल हुने 12-1 सांसद गणेश तिमालले जानकारी दिनुभयो. कार्यक्रममा अरविन्द शाह र चन्दन सिंह समेत 4 प्रतिनिधि सभा सांसद सहभागी छन्. रासोपाको केन्द्रीय संगठन विभागले एजेट 6 स्वर्णकारलाई पार्टीबाट निकालेपछि विवाद हुँदै आएको छ. निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति 68% पुगेको छ भने वित्तीय प्रगति 58% रहेको आयोजनाले जनाएको छ.
4: 5 निर्माण अवधि तोकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना इन्जिनियरिङ प्रोक्रुटमेन्ट र कन्स्ट्रक्सन अर्थात ईपीसी मोडलमा निर्माण भइरहेको हो. निर्माण सम्पन्न भएपछि आगामी 5 ठेकदार कम्पनीले नै यसको सञ्चालन मर्मत र सुरक्षाको जिम्मा लिनेछ. त्यसपछिको थप 5 प्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड डीएलपी का रूपमा रहने आयोजनाले जनाएको छ. आयोजनाका अनुसार सुरुङ मार्फत आगामी सेप्टेम्बर महिनाभित्र यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ. प्रारम्भिक चरणमा कानूनी प्राविधिक र रूख कटान अनुमतिमा ढिलाइ जस्ता समस्या देखिए पनि हाल ती समाधानको चरणमा पुगेका छन्. करिब 7 अर्ब रूपियाँ लागतमा निर्माण भइरहेको यो सुरुङ मार्ग सिद्धार्थ राजमार्गको जोखिमयुक्त खण्डमा जनधनको क्षति रोक्दै सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले निर्माण भइरहेको हो.
3: पोखरा महानगरपालिकामा 3 सञ्चालन हुँदै आएको कृषि एम्बुलेन्स सेवाले कृषक र उपभोक्ता दुवै लाभान्वित बनेका छन्. पोखराबाट कृष्ण दवाडीको रिपोर्ट.
5: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज पोखराका मुख्य बजारसम्म पुर्याउने गरिएको छ. विशेष गरी ग्रामीण क्षेत्रका किसानले उत्पादन बजारसम्म लैजान भोग्दै आएको ढुवानी समस्या कृषि एम्बुलेन्स सेवाले कम गरेको हो. पोखरा महानगरपालिका वडा नम्बर 22 कृषक देवीलाल बरा.
6: अब हामीले त्यो महानगरलाई कभर गरेर कृषि एम्बुलेन्स मार्फत हामीसँग यति उत्पादन छ लान पर्यो भनेको सिलसिलामा लैदिइराख्नु भएछ. अनि अर्को चाहिँ के अरे अब त्यो कुनै कुनै कति 32-33 थरी तरकारीहरूको एउटा चाहिँ समर्थन न्यूनतम समर्थन मूल्य पनि छ. अब त्यो नजिकेको र बेच्न भन्दा बजार भाउभन्दा अलिक बेसी नै तल भएकाको त्यो चाहिँ समर्थन मूल्यका दरले किसानहरूलाई भुक्तान पनि गर्नुभएको. अब एक ठाउँमा सङ्कलन गरेर यति चिज छ भनेपछि आएर लैदिनुहुन्छ के. सङ्कलन गर्न पर्यो एउटै किसानको मात्रै आएर लाने कुरो त भएन. अब सबै किसानहरू समूहहरू मिलेर एउटा सङ्कलन गरे पछाडि ल हामीसँग यति चाहिँ सरकारीहरू सङ्कलन भएको छ आएर लैदिनु पर्यो भने लानुहुन्छ.
5: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट सङ्कलन गरिएको कृषि उपज बजारमै पाउन थालेपछि यसले स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुगेको छ भने उपभोक्ताले समेत ताजा तरकारी पाएको पोखरा रत्नचोकी सावित्री घिमिरे बताउनुहुन्छ.
7: पोखरा महानगरपालिकाले अहिले कृषि एम्बुलेन्स मार्फत प्रत्येक वडामा यो जुन गाउँ स्तरीय वडामा चाहिँ उत्पादन भएको चाहिँ सहर स्तरीय वडामा ल्याएर एम्बुलेन्स मार्फत बिक्री वितरण गर्नको लागि सहजीकरण गरिदिइरहेको छ. यसले चाहिँ हामी यो सहरमा बसेर करिसवारीहरू नहुनेहरूको लागि चाहिँ एकदम सहज भएको छ.
5: महानगर कृषि शाखाका अनुसार सेवा सुरु भए ता किसानको सहभागिता बढ्दै गएको छ. उपभोक्ताले समेत ताजा स्थानीय उत्पादन सहज रूपमा पाउन थालेपछि सेवाको प्रभावकारिता वृद्धि भएको हो. कृषि क्षेत्रमा उत्पादन वृद्धि र किसानको आय आर्जनमा टेवा पुर्याउने विश्वास सहित महानगरले 3 अघि यो सेवा सुरु गरेको थियो.
3: धरानमा केलाङ च्याब्रुङ नाच प्रशिक्षण सञ्चालन भएको छ. प्रशिक्षक कुमार हुक्पा चोङबाङका अनुसार सहभागीलाई केलाङ नाचको शैली सांस्कृतिक महत्व बाजागाजा तथा पारस्परिक प्रस्तुतिबारे सिकाइएको छ. प्रशिक्षार्थी सन्जु लिम्बुले पहिलोपटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउनु भयो.
8: लिम्बुहरू नयाँ घर बनाएपछि नयाँ घर कसैमा
3: विवाह उभौली उधौली मेला उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच लिम्बू समुदायको सांस्कृतिक पहिचानका रूपमा परिचित छ। र युक्रेनी ड्रोन आक्रमणपछि दक्षिण रुसी बन्दरगाह नोभोरोस्कको तेल डिपोमा आगो लागेको छ। खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौँडा कपडा उद्योग बिउताइने बताउनु भएको छ। उद्योग क्षेत्रको निरीक्षण गर्दै यादवले आगामी आर्थिक वर्षको बजेटमा रुङ्गुडा कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने बताउनु भयो। सो अवसरमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख संगीता कुँवरले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगको अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराउनु भयो। अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम सम्बत 2020 मङ्सिर 20 गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल 147 उद्योग तथा प्रतिष्ठान छन्। ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै फेरि सञ्चालनमा आएको छ। फक्ताङलुङ गाउँपालिका सातका वडा अध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङ चुङ्गुलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। भन्सार कार्यालय सञ्चालन गर्न नायब सुब्बा प्रदीप तितालाई प्रमुखका रूपमा तोकिएको छ। तिब्बतसँग जोडिएको सबभन्दा छोटो व्यापारिक केन्द्र ओलाङ चुङ्गुला हो। ओलाङ चुङ्गुलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चिनको सीमा टिप्ताला नाका पुग्न सकिन्छ। गोर्खा वेलफेयर ट्रस्टले पाल्पामा 30 वर्ष अघि बनाएको स्कुल भवनको छानोबाट पानी चुहिने भएपछि अहिले जस्तापाता फेरिदिएको छ। बुटुलबाट छवि पाण्डे।
4: पाल्पा जिल्लाको रिप्तीकोट गाउँपालिका छ ढोस्टुङमा रहेको नारायण माध्यमिक विद्यालयको छकोटे भवनमा टिनको जस्ताबाट पानी चुहिने भएपछि विद्यार्थीलाई अध्ययनमा समस्या परेको थियो। कक्षा 5 देखि 10 कक्षामा करिब 100 विद्यार्थी रहेको विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा जस्तापाता परिवर्तन भएपछि अहिले विद्यार्थीलाई पढाइमा सहजता भएको छ। विद्यालयका प्रधानाध्यापक ढाल बहादुर उचै।
5: हाम्रो जस्ता चेन्ज सर, थाना परिवर्तन, पहिला पनि हाम्रो जस्तै हो, पहिलाको जस्ता चाहिँ हाम्रो चाहिँ सबै त्यो चुहिएर सबै ड्यामेज भइसक्यो भएको थियो, अनि त्यसलाई चाहिँ फेरि चाहिँ अर्को त्यसलाई फालेर अर्को नयाँ जस्ता।
4: गोर्खा वेलफेयर ट्रस्टले यसअघि 2054 सालमा अर्थात् करिब 30 वर्ष अघि 6 कोठे भवन बनाइदिएको थियो। आफैले बनाएको स्कुलमा 30 वर्षपछि छाना परिवर्तन गरिदिएर ट्रस्टले उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक उचाइको भनाइ छ।
5: यो हाम्रो पहिले नै 54 सालमा चाहिँ ब्रिटिस वेलफेयरले बनाएको हो, पहिला बनाएको 54 सालमा बनाएको भवन, त्यही ब्रिटिस वेलफेयरले बनाएर आफूहरू नै आएर बनाएर सम्पन्न गरेर गइदिएको, अब अहिले छाना जीर्ण भएको।
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार 2 महिना अघि जस्ताको छाना परिवर्तन गरिएको स्कुलमा गोर्खा वेलफेयर ट्रस्टले 4,15,000 र स्कुलको 45,000 गरी कुल 4,60,000 रुपियाँ खर्च भएको छ।
3: काठमाडौँ गङ्गागुबाट एसएलआरको म्यागजिन र 45 राउन्ड गोलीसहित प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। सप्तरी राजपिरास नगरपालिका 13 का खगेन्द्र शर्मा र ओमशङ्कर गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। पक्राउ परेकामाथि थप अनुसन्धान कार्य सुरु गरिएको भट्टराईले बताउनु भयो। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा उत्पन्न जोखिम उच्चबाट अति उच्च भएको बताएको छ। हालसम्म 177 जनाको मृत्यु हुँदा 750 जना संक्रमित भएका छन्। अक्सफोर्ड विश्वविद्यालयका अध्येताहरूले 2 देखि 3 महिनाभित्र तयार हुने गरी इबोला विरुद्धको खोप तयार हुन सक्ने बताएका छन्। इबोलाको बुन्डी बुग्यो प्रजातिको विषाणु संक्रमण हुँदा 1/3 मृत्यु हुने गरेको छ। थप जानकारी पीबीसीका इमेरी मखावेनुबाट।
6: The authorities say there are now outbreaks in eastern part of the country, including Ituri, North Kivu and South Kivu. No cases have formally been declared in the regional capital, Goma, although there has been 1 positive laboratory test. So far, more than 700 have been exposed to the virus, with over 170 suspected deaths recorded.
3: सरकारले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आगामी 3 दिन अत्यधिक गर्मी र तातो हावाको चेतावनी जारी गरेको छ।
7: जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिट वेभ अर्थात तातो हावाको लहरको चेतावनी जारी गरेको हो। अत्याधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 6 वटा जिल्लालाई उच्च सतर्कता अप्नाउनु पर्ने सूचीमा राखेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डोटी जिल्लालाई उच्च सतर्कता अप्नाउनु पर्ने सूचीमा राखेको हो। साथै कपिलवस्तु रूपन्देही अर्घखाँची पाल्पा प्युठान रोल्पा सल्यान सुर्खेत अछाम डडेलधुरा र बैतडीलाई नियमित जानकारी लिनुपर्ने जिल्लाको सूचीमा राखिएको छ। अत्याधिक गर्मीका कारण थकान टाउको दुख्ने चक्कर आउने बेहोस हुने र डिहाइड्रेशन जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिइएको छ। प्राधिकरणले चर्को घाममा बाहिर ननिस्कन प्रशस्त पानी तथा झोल पदार्थ पिउन र हल्का कपड़ा लगाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र एलिफेन्ट्स इन द फगले जोरी पुरस्कार जितेको छ। फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा सो चलचित्रले पुरस्कार पाएको हो। सो चलचित्र अविनाश विक्रम शाहले निर्देशन गर्नुभएको छ। फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा नेपालबाट पहिलोपटक यो चलचित्र छनौट भएको थियो। नेपालको कुनै जङ्गल नजिक बस्ने किन्नर समुदायको जीवनशैली र मानवीयताका साथ बाँचेको जिन्दगीलाई चलचित्रमा समेटिएको छ। कार्यक्रममा सहभागी काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुरस्कृत टिमका सदस्य पुरस्कार पाएपछि मञ्चमै नाचेको दृश्य कैद गर्नुभएको छ। कार्यक्रममा सहभागी भएर फ्रान्सबाट फर्केपछि डङ्गोलले यो क्षण नेपाली चलचित्र उद्योगका लागि गर्व गर्न लायक भएको बताउनुभयो। चलचित्रले लगातार 7 मिनटसम्म स्ट्यान्डिङ ओभेसन अर्थात् लगातार ताली प्राप्त गरेको थियो। फ्रान्सको कान्स नगरका मेयर डेभिड लिस्टार्डको निमन्त्रणामा गएको आइतबार फ्रान्स प्रस्थान गर्नुभएको डङ्गोलले मेयर लिस्टार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ। रासोपाको 12 जिल्ला समिति विस्तारित बैठकमा दङ्गा हुँदा निर्वाचित सांसदमाथि कुटपिटको प्रयास भएको छ। पूर्व जिल्ला अध्यक्ष चन्दन स्वर्णकार निष्कासनमा परेपछि असन्तुष्ट रहँदै आएका कार्यकर्ताले सांसद रहवर अन्सारी सहितका नेताहरू विरुद्ध होल गरेका हुन्। विवाद सर्केपछि प्रहरी परिचालन गरिएको थियो। कलैयामा बोलाइएको बैठकमा जिल्ला अधिवेशनबारे छलफल हुने 12-1 सांसद गणेश धिमालले जानकारी दिनुभयो। कार्यक्रममा अरविन्द शाह र चन्दन सिंह समेत 4 जना प्रतिनिधि सभा सांसद सहभागी छन्। रासोपाको केन्द्रीय संगठन विभागले एजेट 6 गते स्वर्णकारलाई पार्टीबाट निकालेपछि विवाद हुँदै आएको छ। आरोहीहरू सशस्त्र प्रहरी सहायक निरीक्षक निमदिक्की शेर्पा र सहायक हवलदार अनिता कार्कीको एक तह बढुवा गरिने भएको छ। शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हवलदारमा बढुवा गरिने सशस्त्रका डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो। शेर्पा र कार्कीले हालै सगरमाथा र लोत्से हिमाल चढ्नु भएको थियो। पोखरा महानगरपालिकामा 3 वर्षदेखि सञ्चालन हुँदै आएको कृषि एम्बुलेन्स सेवाले कृषक र उपभोक्ता दुवै लाभान्वित बनेका छन्। पोखराबाट कृष्ण दवाडी।
1: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज पोखराका मुख्य बजारसम्म पुर्याउने गरिएको छ। विशेष गरी ग्रामीण क्षेत्रका किसानले उत्पादन बजारसम्म लैजान भोग्दै आएको ढुवानी समस्या कृषि एम्बुलेन्स सेवाले कम गरेको हो। पोखरा महानगरपालिका वडा नम्बर 22 का कृषक देवीलाल बरा।
2: अब हामीले त्यो महानगरलाई खबर गरेर कृषि एम्बुलेन्स मार्फत हामीसँग यति उत्पादन छ लान पर्यो भनेको सिलसिलामा लैदिइराख्नु भएछ। अनि अर्को चाहिँ के अरे अब त्यो कुनै कुनै कति 32-33 थरी तरकारीहरूको एउटा चाहिँ समर्थन न्यूनतम समर्थन मूल्य पनि छ। अब त्यो नजिकेको र बेच्न भन्दा बजार भाउभन्दा अलिक बेसी नै तल भएकाको त्यो चाहिँ समर्थन मूल्यका दरले किसानहरूलाई भुक्तान पनि गर्नुभएको। अब एक ठाउँमा सङ्कलन गरेर यति चिज छ भनेपछि आएर लैदिनुहुन्छ के? सङ्कलन गर्न पर्यो एउटै किसानको मात्रै आएर लाने कुरो त भएन। अब सबै किसानहरू समूहहरू मिलेर एउटा सङ्कलन गरे पछाडि र हामीसँग यति चाहिँ सरकारीहरू सङ्कलन भएको छ आएर लैदिनु पर्यो भने लानुहुन्छ।
1: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट सङ्कलन गरिएको कृषि उपज बजारमै पाउन थालेपछि यसले स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुगेको छ भने उपभोक्ताले समेत ताजा तरकारी पाएको पोखरा रत्नचोकी सावित्री घिमिरे बताउनुहुन्छ।
3: पोखरा महानगरपालिकाले अहिले कृषि एम्बुलेन्स मार्फत प्रत्येक ओडामा यो जुन गाउँ स्तरीय ओडामा चाहिँ उत्पादन भएको चाहिँ सहर स्तरीय ओडामा ल्याएर एम्बुलेन्स मार्फत बिक्री वितरण गर्नको लागि सहजीकरण गरिदिइरहेको छ।
0: चिनको कोइला खानीमा विस्फोट हुँदा मर्नेको संख्या 90 पुगेको छ। सानसी प्रान्तमा भएको दुर्घटनापछि उद्धारको कार्य तीव्र गतिमा गरिएको छ। घटनामा घाइते 100 बढीलाई अस्पताल लगिएको छ। घटनालाई लिएर खानीका व्यवस्थापकहरू पक्राउ परेका छन्। थप जानकारी बीबीसीका जोनाथन हेडबाट।
4: There have been teams of rescuers, I mean something like 800 people at the site since late last night trying to rescue those if they survive, otherwise retrieve their bodies. And then beyond that, of course, I assume they will start investigating. I mean, they've already detained some executives from the company. It's a privately owned coal mine in relation to the accident.
0: युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणी रुसी बन्दरगाह नोभोरोसिस्कको तेल डिपोमा आगो लागेको छ। सो सहरका मेयरले तेल डिपोमा आगो लागि भएको बताएका छन्। मेयर आन्द्रे काफ्च्यान्कोले आक्रमणमा 2 जना घाइते भएको पनि टेलिग्राम मार्फत जनाउनु भएको छ। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
5: यो BFBS कुलकर्म रेडियो हो।

0: हिमालयले मुलुकको अहिलेको अवस्थालाई सङ्कटका रूपमा लिएको सचिवालय बैठकका सहभागीले बताएका छन्। केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले बैठकमा एकताबद्ध हुनुपर्छ भन्नेमा एकमत रहेको दावी गर्नुभयो।
1: अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो सङ्कट जे छ आइलागेको, त्यो सङ्कटका विरुद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
0: अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गर्न उपाध्यक्षहरूले सुझाव दिएका भनिएका बेला भट्टको भनाइ आएको छ। आज एमालेका उपमहासचिवहरूले बोलेका छन्। बोल्ने नेताहरूले ओलीको राजीनामा नमागेका उहाँले बताउनु भयो।
1: नेतृत्वकै अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमानमा अघि बढ्नुपर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा, त्यो लाग्छ।
0: दुई दिनदेखि जारी एमाले सचिवालय बैठक भोलि पनि बस्नेछ। बैठकमा सचिवहरूले बोल्नेछन्। राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको रानी झमरा कुलरिया सिंचाई परियोजनाबाट उत्पादित बिजुलीको हिसाब किताब र व्यवस्थापन प्रष्ट नभएको भन्दै महालेखा परीक्षकको कार्यालयले यज्ञ विवरण राख्न सुझाव दिएको छ।
2: महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत बिक्री बापतको रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा सुझाव दिएको छ। सो आयोजनाबाट 4.71 मेगावट विद्युत उत्पादन भइरहेको छ। आयोजनाका अनुसार 2080 मंगिरदेखि नियमित विद्युत उत्पादन भई नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिँदै आएको छ। तराई क्षेत्रमा 8 मिटर बराबरको हेड उपलब्ध भएपछि बिजुली उत्पादन गरिएको आयोजना कार्यालयले जनाएको छ। उत्पादित बिजुली र आयोजना सञ्चालनको आवश्यक ढाँचा भने तय हुन सकेको छैन। सोही विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो। विद्युत बिक्री आमदानीको बाँडफाँड तथा सञ्चालन मोडल बारे आवश्यक निर्णय नहुँदा अस्पष्टता देखिएको प्रतिवेदनमा उल्लेख छ। ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण बीच भएको सम्झौता अनुसार 1 वर्षभित्र विद्युत खरिद सम्झौता हुनुपर्ने भए पनि 3 वर्ष बितिसक्दा पनि सम्झौता हुन सकेको छैन। यो अवधिमा करिब 2.60 करोड युनिट विद्युत प्रयोग भइसकेको भए पनि त्यसको रकम अहिलेसम्म असुल हुन सकेको छैन। महालेखाले विद्युत उत्पादनको यकिन हिसाब राख्न र बिक्री रकम असुल गर्न स्पष्ट व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
0: धरानमा केलाङ च्याब्रुङ नाच प्रशिक्षण सञ्चालन गरिएको छ। प्रशिक्षक कुमार हुक्पा चोङबाङका अनुसार सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजागाजा तथा पारम्परिक प्रस्तुतिबारे सिकाइएको छ।
3: अब सुरुमा हाम्रो यो बेसिक मैले सिकाउने यहाँ लिङ्गौताङ, लाङताङ, पस्रप्पा, हुङताङ, पेमाला, यो पेमाला अनि पस्रप्पा 6 नाच मात्रै मैले त्यो बेसिक योभन्दा धेरै हाल्नु सिकाउँदै।
0: प्रशिक्षार्थी सन्जु लिम्बुले पहिलोपटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउनु भयो।
3: अब लिम्बुहरू नयाँ घर बनाएपछि नयाँ घर कसैमा च्याब्रुङ नाच्ने उहिलेदेखिको हाम्रो चलन अलिकतिको अब बुढापाकाहरूले धरानमा घर बनायो अनि धरानमा घर बनाउँदाखेरि धरानमा च्याब्रुङ नहुँदाखेरि पहाडदेखि 2 मात्रै च्याब्रुङ भयो त्यो ल्याएर नाचेर घर बसेको थिएँ मैले देखेको थिएँ भेटेको थिएँ।
0: विवाह, उभौली, उधौली, मेला, उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच लिम्बु समुदायको सांस्कृतिक पहिचानका रूपमा परिचित छ। ढोल जस्तै देखिने च्याब्रुङ बाजाको धुनमा नाचिने यस नृत्यमा चराचुरुङ्गी तथा जनावरका चालको अभिनय समेत समावेश गरिन्छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा उत्पन्न जोखिम उच्चबाट अति उच्च भएको बताएको छ। हालसम्म 177 जनाको मृत्यु हुँदा 750 जना संक्रमित छन्। अक्सफोर्ड विश्वविद्यालयका अध्येताहरूले 2-3 महिनाभित्र तयार हुने गरी इबोला विरुद्धको खोप तयार हुन सक्ने बताएका छन्। इबोलाको बुन्डी बिग्यो प्रजातिको विषाणु संक्रमण हुँदा 1/3 मृत्यु हुने गरेको छ। थप जानकारी पीबीसीका इमेरी मखावेनोबाट।
4: The authorities say there are now outbreaks in eastern part of the country, including Ituri, North Kivu and South Kivu.
0: पञ्चकन्या रूपन्देही सुपर लिगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरहवा सिद्धार्थ क्रिकेट मैदानमा भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरहवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले 4 पटक उपाधि जित्न सफल भएको हो।
5: अहिलेसम्म यो BFBS गोर्खा रेडियो हो।

0: SBS Gorkha Radio हो
1: सैन्य समुदाय मा
2: रिलायन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस Gorkha Radio हो
1: Gorkha Radio
4: दक्षिण पूर्वी एसियाली मुलुकहरूमा अनलाइन ठगीमा लगाइएका 600 बढी नागरिकको उद्धार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। गएको एक महिनामा गरेका कामको सूची प्रकाशन गर्दै मन्त्रालयले क्याम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट 616 जनाको उद्धार गरिएको जनाएको छ। उनीहरू सबैलाई स्वदेश ल्याइसकिएको पनि मन्त्रालयले उल्लेख गरेको छ। पश्चिम एसियाको सङ्कटबाट पीडित नेपालीको सहयोगका लागि बनाइएको आपतकालीन कार्यदलले काम गरिरहेको हर्मुज जलघाटीबाट इरान लगिएका नेपाली अमृत झाको रिहाईका लागि पहल गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। मन्त्रालयले गएको एक महिनामा रुसका तर्फबाट लड्न जाँदा युक्रेनमा बन्दी बनाएका नेपालीको फिर्तीका लागि युक्रेनका विदेश मन्त्रीसँग कुरा गरेको लिपुलेख हुँदै भारत र चीनले व्यापार गर्न गरेको सहमतिमा फरक मत राखेको विषय पनि समेटेको छ। लिपुलेखबारे भारत र चीन दुवै मुलुकमा पत्र पठाइएको जानकारी पनि एक महिने कामको सूचीमा राखिएको छ। नेकपा एमाले मुलुकको अहिलेको अवस्थालाई सङ्कटका रूपमा लिएको सचिवालय बैठकका सहभागीले बताएका छन्। केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले बैठकमा एकताबद्ध हुनुपर्छ भन्नेमा एकमत रहेको दावी गर्नुभयो। अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गर्न उपाध्यक्षहरूले सुझाव दिएका भनिएका बेला भट्टको भनाइ आएको छ। बोल्ने नेताहरूले ओलीको राजीनामा नमागेका उहाँले बताउनुभयो।
5: नेतृत्वकै अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमान्डमा अघि बढ्नुपर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा त्यो लाग्छ।
4: कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र एलिफेन्ट्स इन द फगले जुरी पुरस्कार जितेको छ। फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा सो चलचित्रले पुरस्कार पाएको हो। सो चलचित्र अविनाश विक्रम शाहले निर्देशन गर्नुभएको छ। फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा नेपालबाट पहिलोपटक चलचित्र छनौट भएको थियो। नेपालको कुनै जङ्गल नजिक बस्ने किन्नर समुदायको जीवनशैली र मानवीयताका साथ बाँचेको जिन्दगीलाई चलचित्रमा समेटिएको छ। कार्यक्रममा सहभागी काठमाडौँ महानगरकी कार्यवाह प्रमुख सुनिता डङ्गोलले पुरस्कृत टिमका सदस्य पुरस्कार पाएपछि मञ्चमै नाचेको दृश्य कैद गर्नु भएको छ। कार्यक्रममा सहभागी भएर फ्रान्सबाट फर्केपछि डङ्गोलले यो क्षण नेपाली चलचित्र उद्योगका लागि गर्व गर्न लायक भएको बताउनुभयो। चलचित्रले लगातार 7 मिनटसम्म स्ट्यान्डिङ ओभेसन लगातार ताली प्राप्त गरेको थियो। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक बसमा एजेट 15 गतेदेखि यात्रुको लगेजमा ट्याग प्रणाली लागू गरिने भएको छ। सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासङ्घबीच सहमति भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदी,
6: कुनै पनि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको चाहिँ लगेज सुरक्षित रहोस् र विगतमा कस्ता किसिमका पनि घटनाहरू भयो भने सार्वजनिक सवारी साधनमा प्रहरीले चाहिँ चेक जाँच गर्दा कुनै पनि झोलाहरूमा चाहिँ निषेध गरिएका चिजवस्तुहरू, लागु औषधदेखि लिएर अन्य निषेध गरिएका चिजवस्तुहरू पनि फेला परेका थिए र अनुसन्धानको क्रममा त्यो झोलाको चाहिँ सम्बन्धित व्यक्ति को भन्दाखेरि पनि खुलाउन नसक्ने स्थिति थियो। यसले गर्दाखेरि यस्ता किसिमका गलत प्रवृत्ति, कानुन विपरीतका प्रवृत्तिहरू पनि रोकिउन् र यात्रा गर्दा कुनै पनि व्यक्तिको चाहिँ त्यस्ता झोलाहरू कथम कदाचित हराइहाल्यो भने पनि कम्ती उहाँहरूले चाहिँ इन्सुरेन्स पनि क्लेम गर्न पाउनुहोस् भन्ने हिसाबले चाहिँ हामीले यो कुराहरू गरेको हो र विशेष गरी अलिकति सुरक्षालाई, सुरक्षा संवेदनशीलतालाई नै ध्यान दिएर यो व्यवस्था लागू गर्न लागेका छौँ।
4: यातायात व्यवसायका अनुसार चाडपर्व, भिडभाड तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो। राष्ट्रिय यातायात व्यवसाय महासङ्घका अध्यक्ष सरोज सिटोला,
7: सामान चोरी, अवैध सामानहरू सवारीमा हाल्ने आदि इत्यादि विषयलाई चाहिँ यसले ठुलो रोकथामको विषय गर्न सक्छ र 15 गतदेखि भने चाहिँ यसलाई हामी यो नेपालको सार्वजनिक यातायातमा पहिलोचोटि यो ट्याग सिस्टम सुरु गर्दैछौँ। त्यस कारणले यो जे हुन्छ राम्रो नै हुन्छ र यसको हामी अरू अरू बिचमा के यसका चाहिँ व्यावहारिक रूपमा के पर्छन् त्यसलाई हामी निरन्तर रूपमा अगाडि हामी बढाउन जान्छौँ। यसलाई चाहिँ यो प्र्याक्टिस हो, हाम्रो पहिलो प्र्याक्टिस, यो प्र्याक्टिस हामी हेर्दै जान्छौँ।
4: हरेक वर्ष खेती गर्ने समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यता छ। बर्खा लाग्न थालिसक्यो, खेतीपातीको समय छ, किसानले मकैका लागि समेत मल पाएका छैनन्। धान खेतीका लागि पनि रासायनिक मल पाइने नपाइनेमा किसान अन्यलमै छन्। निरा राणा भट्टको रिपोर्ट।
3: हाल मकै र केही समयमै धान खेतीका लागि मलको जोहो गर्नुपर्नेछ। सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएको बताउने गरे पनि किसानलाई चाहिने मल समयमै दिन नसक्दा किसान निराश छन्। सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल:
8: रासायनिक मलको धेरै अभाव छ हाम्रो गाउँपालिकामा। दुई चार दिनपछि धान खेतीको लागि यो सुरु हुन्छ। हाम्रो चाहिने जति हाम्रो 15 गते पछि हुन्छ। हाम्रो यसले पनि माग त आइरहेछ हाम्रो गाउँपालिकामा। सङ्घीय सरकार र मध्य प्रदेशले आवन्टन गरेको छैन हामी कहाँ अहिलेसम्म। लगभग 44 क्विन्टल जति चाहिन्छ हाम्रो।
3: रासायनिक मल, भरपर्दो सिँचाइ र उन्नत बिउ सहज रूपमा नपाउँदा उत्पादनमा ह्रास आउन सक्ने किसानको चिन्ता छ। गोर्खाको गण्डकी गाउँपालिकामा पनि मलको अभाव छ। गाउँपालिकाका अध्यक्ष दीपक तिमिलसेना साकार:
9: कुनै वार्डमा चाहिँ अझै पर्याप्त हुन सकेका छैन, अलि लिमिटेसन नै छ। असारको बेलामा खेतमा रोपोलाई अथवा मकैलाई पर्याप्त पाइन्छै पाइन्न। असार साउनमा पनि मल निरन्तर आवश्यक पर्छ, तरकारी खेतलाई पनि पर्छ। अहिले पनि केही अभाव भयो भन्ने कुरा चाहिँ भएको छ। हामीले सकेसम्म हामीलाई यस्तो समस्या छ भन्ने कुरा चाहिँ गरिरहेको छ। अहिले तिनवटा वार्डमा चाहिँ अलिकति सहकारी एक्टिभ नहुँदाखेरि अलिक समस्या परिरहेको छ।
3: खेती किसानी गर्नेको संख्या धेरै हुँदा पहिले मलका लागि हारालुच हुन्थ्यो, तर आजकल बाँदर लगायत वन्यजन्तुको समस्याले पनि खेतीपाती गर्नेको संख्या घट्दो छ। त्यसैले केही ठाउँमा मलको माग पनि कम देखिएको छ। ओखलढुङ्गा सिद्धिचरण एकी राधा निरौला:
10: मैले पहिला सबै खेती गर्दाखेरि 3 बोरा जति लिन्थे। सबैतिर कोदो रोप्थे, मकै छर्थे। अहिले सबै बारी बाँदो छ, मलाई आधी बोरा मल भइसक्छ। पहिला चाहिँ हामी 70% खेती लाउँथ्यो भने अहिले 25% मात्रै लाउँछौँ। खेतीलाई जङ्गली जनावरले खाइसक्छ, अर्को जनशक्ति पनि छैन अहिले गाउँमा।
3: बजारमा मलको अभाव छ, तर कृषि मन्त्रालयले भने वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने र बर्खाका लागि मलको अभाव नहुने दावी गरेको छ। कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ:
11: यो वर्ष 5,50,000 टन चाहिँ अनुदानमा रासायनिक मल वितरण गर्ने हाम्रो लक्ष्य हो। त्यसको लागि हामीलाई 28,82,14,00,000 बजेट प्राप्त भएको हो। त्यसबाट चाहिँ हामीले 4,91,300 मेट्रिक टनको टेन्डर प्रक्रिया गरिसकेको अवस्था छ। त्यति बेला हामीसँग स्टकमा करिब करिब यो वैशाख 30 गतेसम्मको तथ्याङ्क मसँग छ। यो अनुसार चाहिँ हामीसँग 1,50,000 टन अहिले मौजदात बाँकी छ। यो मौजदातले हाम्रो धान रोपाईको सिजनलाई चाहिँ पुग्छ भन्ने सन्तोषजनक अवस्थामा हामी छौँ भन्ने खालको हाम्रो आकलन छ।
3: अहिले पनि डिपोहरूबाट सहकारीले मल लगिरहेको मन्त्रालयको भनाइ छ। अन्तर्राष्ट्रिय परिस्थिति र समयमै काम नगर्दा समस्या परेको भन्दै श्रेष्ठले सहकारीमाथि दोष थोपर्नु भएको छ।
11: सहकारीहरूले तराजु राख्नु पर्यो, उहाँहरूको नि के छ प्रवृत्ति भन्दाखेरि चाहिँ एकदमै अप्ठ्यारो परेपछि मात्रै पैसा उठाएर अनि खरिद गर्न जाने, मात्रै कोटा लागिसकेपछि पनि उहाँले समयमा नउठाउने समस्या छ। पालिकाले पनि समयमा मल उठाउनको लागि सहकारीलाई सचेत गराउनु पर्यो। र कोटा प्राप्त भएपछि पहिला पालिकालाई थाहा हुन्छ, कहीँ कतै सहकारीले बेलामा नउठाएर पालिकाले बेलामा कोटामा पाएको मल चाहिँ सहकारीलाई परिचालन गरेर ल्याउन नभनेर केही कारणले ढिलो भएको हुनसक्छ। नभए मल चाहिँ देशभरिका हाम्रा 7,000+ सहकारीहरू चाहिँ डिलर्स छन्। कहीँ कहीँ सहकारीले काम नगरेको, सहकारी नभएको ठाउँमा चाहिँ प्राइभेट पनि डिलर हुन सक्छ, नभए मूलत सहकारी नै हो।
3: मन्त्रालयले किसानहरूलाई कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आधिकारिक रूपमा दर्ता भएका डिलरहरूबाट मात्र मल खरिद गर्न अनुरोध गरेको छ।
4: अब खबर फटाफट।
12: जुम्लामा घरमै पुग्यो राहदानी। जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयको सहकार्यमा राहदानी हुलाक मार्फत 3 दिनभित्र सेवाग्राहीको घरमै राहदानी पुग्न थालेपछि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य। बागलुङको तमान खोला गाउँपालिकाले सोले डाँडामा निर्माण गर्यो जडीबुटी पार्क। पर्यटकीय तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहित करिब 7 रोपनी क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटी रोपिए। डोल्पाको छारका ताङसुङ गाउँपालिकामा पहिलो पटक 4G सेवा विस्तार। माथिल्लो डोल्पामा इन्टरनेट पहुँच पुगेसँगै स्थानीय सेवा प्रभाव र सञ्चारमा सहजता। डोल्पाकै डोल्पो बुद्ध गाउँपालिका र सेफोक्सुन्ट गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा भने टेलिकमको 4G सेवा पुग्न बाँकी।
4: चीनको कोइलाखानी विस्फोटमा मर्नेको संख्या 90 पुगेको छ। सान्सी प्रान्तमा भएको दुर्घटनापछि उद्धारको कार्य तीव्र गतिमा गरिएको छ। घटनामा घाइते 100+ अस्पताल लगिएको छ। घटनालाई लिएर खानीका व्यवस्थाको पक्राउ परेका छन्। थप जानकारी बीबीसीका जोनाथन हेडबाट।
13: There have been teams of rescuers, I mean, something like 800 people at the site since late last night, trying to rescue those if they survive, otherwise retrieve their bodies. And then
4: र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गरेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कंग्रेस सभापति गगन थापाले भदौ 24 गतेका घटनाबारे मौन नबस्न सरकारलाई सुझाव दिनुभएको छ। विराटनगरमा कोरला निवास पुगेर सभापति थापाले भदौ 24 का घटनाको हिसाब किताब हुन बाँकी रहेको बताउनुभयो।
4: एउटा प्रश्नको उत्तर पनि हामीले खोज्नु पर्ने छ कि भाद्र 24 गते नेपालमा जुन वितण्डा भयो त्यो वितण्डाको हिसाब किताब हुन अझै बाँकी छ। भाद्र 23 गते एउटा अप्रिय घटना भयो, त्यो घटनामा राज्यको धेरै ठुलो दोष थियो र त्यही भएर त्यो माथि अनुसन्धान भएको छ। अनुसन्धान उप्पर कारवाहीको प्रक्रिया अगाडि बढेका छन् र नेपाली कङ्ग्रेस पार्टीले जहिले पनि यो विषयका सन्दर्भमा सात्र समर्थनले आफ्नो प्रकट गरेको छ। तर 24 गतेको सन्दर्भमा भने कोइराला निवासदेखि साक्षीबारीसम्म सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको यो ठुलो क्षति र ठुलो त्यो सँगसँगै थुप्रै त्यो दिन पनि थुप्रै तन्यहरू मारिएका छन्, प्रहरीहरू मारिएका छन्, यसको बारेमा चाहिँ सबैले मौनता साधेको जस्तो भएको छ।
3: सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको आरोप उहाँले लगाउनु भयो। उहाँका अनुसार सरकारले सय दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ 24 गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो।
4: सरकारलाई स्पष्टसँग पार्टीको तर्फबाट यो माग पनि राख्न चाहन्छु र सरकारलाई स्मरण पनि गराउन चाहन्छु कि तपाईँहरूले आफ्नो 100 दिनको कार्यक्रम सार्वजनिक गरिरहँदै गर्दा र पछि गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन बुझ्दै गर्दाखेरि एउटा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, हामी भाद्र 24 गतेको बारेमा अनुसन्धान गर्न छुट्टै न्यायिक आयोग बनाउनेछौँ। तर यसलाई अहिले सबैले यसलाई ढाकछोप गर्ने प्रयत्न गर्नुभएको छ, यो स्वीकार्य छैन।
3: सभापति थापाले मानवाधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गर्नुभयो। अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित चार रोपनी जग्गा फिर्ता गरेको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पृथ्वी चोकमा रहेको सार्वजनिक जग्गामा महासङ्घले स्वीकृति लिएर पक्की संरचना बनाएको थियो। संरचना खाली गर्नका लागि दिएको 35 दिनको सूचनाको म्याद सकिनु एक दिन अघि महासङ्घ गण्डकी प्रदेश सदस्य रुद्र गौतमले उपत्यका नगर विकास समिति अध्यक्ष महानगर प्रमुख धनराज आचार्यलाई साँचो दिनुभएको हो। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वी चोक र आसपासको जग्गामा विभिन्न सङ्घ संस्था र व्यक्तिले भोग चलन गर्दै आइरहेका छन्। महानगरका अनुसार बस पार्कमा बस्दै आएका 575 जनाले नाम दर्ता गराएका छन्। बाराको कलैयामा रासोपाको बेलामा भएको हुलजतलाई लिएर नाद दिएको सहभागी सांसद रहबर अन्सारीले बताउनु भएको छ। जिल्ला अधिवेशनको सुझाव सङ्कलनलाई गरिएको बेलामा निष्कासित नेता पक्षधरले हो हल्ला गरे पनि निर्धारित कार्यक्रम नरोकिएको अन्सारीको भनाइ छ।
5: यसबाट पार्टी आत्तिएको छैन, पार्टीका सांसदहरू आत्तिएका छैनन्। यो पार्टी जीवन्त रहँदाखेरि पार्टीमा सहमति असहमति हुन्छ, असहमतिलाई नै हामीले लिएरै अगाडि बढ्नेवाला छौँ। तर अराजक तत्त्वहरूको यो पार्टीमा कुनै ठाउँ छैन भन्ने कुरा यहाँबाट नै हामी सन्देश दिन चाहन्छौँ।
3: पूर्व जिल्ला अध्यक्ष चन्दन स्वर्णकार निष्कासनमा परेपछि असन्तुष्ट रहँदाका कार्यकर्ताले हो हल्ला गरेका थिए। सङ्खुवा सभाको मकालु गाउँपालिका 5 माङसीमा फोक्तेमा पहिरोले भेडीकोट पुनिँदा 200 बढी भेडा बेपत्ता भएका छन्। भेडापाला किसान दलबहादुर गुरुङको भेडीकोट बगाउँदा 218 भेडा पुरिएर बेपत्ता भएको डिएसपी कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। पहिरोमा पुरिएका 32 भेडा मात्रै जीवित फेला परेका छन्। बाढीमा परेर भेडा गोठालाको काम गर्दै आएका 20 वर्षीय झलक गुरुङ घाइते हुनुभएको छ। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ। घटनास्थल नुम प्रहरी चौकीबाट करिब 40 किलोमिटर टाढा र करिब 10 घण्टा पैदल दूरीमा पर्दछ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति 68% पुगेको छ।
6: 5 वर्षको निर्माण अवधि तोकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना इन्जिनियरिङ प्रोक्रुटमेन्ट र कन्स्ट्रक्सन अर्थात ईपीसी मोडलमा निर्माण भइरहेको हो। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म ठेकदार कम्पनीले नै यसको सञ्चालन मर्मत र सुरक्षाको जिम्मा लिनेछ। त्यसपछिको थप 5 वर्ष प्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड डीएलपी का रूपमा रहने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्फत आगामी सेप्टेम्बर महिनाभित्र यातायात सञ्चालन गर्ने लक्ष्य सहित काम तीव्र पारिएको छ।
3: सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल च्याम्पियनसिप 2026 नेपालले पहिलो जित दर्ता गरेको छ। त्रिपुरसरमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई 25-18, 25-20 र 25-13 हराएको हो। समाचरणको अन्तिम खेलमा भोलि नेपालले मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित हुन्छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गएको वैशाखमा विपदजन्य घटनामा देशभर गरेर 70 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 40 दिनमा 1,342 घटना भएकोमा 333 नागरिक घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबभन्दा बढी लेक लागेर 16, चट्याङबाट 14 र आगलागीबाट 11 ज्यान गुमाएका छन्। विपदका घटनाबाट 1,621 परिवार प्रभावित भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। विपदजन्य घटना सङ्ख्या हेर्दा सबभन्दा बढी आगलागीका 488 घटना भएका छन्। पछिल्लो 24 घण्टामा मात्रै विपदजन्य घटनामा परेर 3 मृत्यु भएको छ। व्यवसायी मिनबहादुर गुरुङले बाल अस्पतालका लागि 71 करोड बढी लागतमा भवन दान गर्नुभएको छ। भाटपटेनीका सञ्चालक गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ क्योच अन्तर्गत बाल अस्पतालको भवन हस्तान्तरण गर्नुभएको हो। भाटपटेनी उद्योग वाणिज्य समूहले 71,04,42,000 रुपियाँको लागतमा भवन तयार पारेको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आमन्त्रण गरिएको हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइराला
4: This Minwadruji and the Bhatpatini group, his whole family was so passionate about building this. We could see the joy in their eyes when we were there actually spending money on this. And thank you for all of your contribution. But this is a non-profit institution. We want to have a central one hub and then have a satellites in each province of the Nepal, which we hope we will be able to finish by 2031.
3: कियोसले काठमाडौँमा केन्द्रीय बाल अस्पतालका साथै देशका 7 प्रदेशमा अस्पताल बनाउँदैछ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक बसमा एजेट 15 गतेदेखि लगेजमा ट्याग प्रणाली लागू हुने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासङ्घबीच यसबारे सहमति भएको छ। कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी
5: कुनै पनि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको चाहिँ लगेज सुरक्षित रहोस् र विगतमा कस्ता किसिमका पनि घटनाहरू भयो भने सार्वजनिक सवारी साधनमा प्रहरीले चाहिँ चेक जाँच गर्दा कुनै पनि झोलाहरूमा चाहिँ निषेध गरिएका चिजवस्तुहरू लागु औषधदेखि लिएर अन्य निषेध गरिएका चिजवस्तुहरू पनि फेला परेका थिए र अनुसन्धानको क्रममा त्यो झोलाको चाहिँ सम्बन्धित व्यक्ति को भन्दाखेरि पनि खुलाउन नसक्ने स्थिति थियो। यसले गर्दाखेरि यस्ता किसिमका गलत प्रवृत्ति कानुन विपरीतका प्रवृत्तिहरू पनि रोकिउन्।
3: यातायात व्यवसायका अनुसार चाडपर्व भिडभाड तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो। राष्ट्रिय यातायात व्यवसाय महासङ्घका अध्यक्ष सरोज चिटौला
6: सामान चोरी अवैध सामानहरू सवारीमा हाल्ने आदि इत्यादि विषयलाई चाहिँ यसले ठुलो रोकथामको विषय गर्न सक्छ र 15 गतदेखि भने चाहिँ यसलाई हामी यो नेपालको सार्वजनिक यातायातमा पहिलोचोटि यो ट्याग सिस्टम सुरु गर्दैछौँ।
3: हरेक वर्ष खेती गर्ने समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यता छ। बर्खा लाग्न थालिसक्यो, खेतीपातीको समय छ। किसानले मकैका लागि समेत मल पाएका छैनन्। धान खेतीका लागि पनि रासायनिक मल पाइने नपाइनेमा किसान अन्यलमै छन्। निरा राणाभाट
7: हाल मकै र केही समयमै धान खेतीका लागि मलको जोहो गर्नुपर्नेछ। सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएको बताउने गरे पनि किसानलाई चाहिने मल समयमै दिन नसक्दा किसान निराश छन्। सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल
8: रासायनिक मलको धेरै अभाव छ हाम्रो गाउँपालिकाबाट। 2-4 दिनपछि धान खेतीको लागि यो सुरु हुन्छ। हाम्रो चाहिने जति हाम्रो 15 गते पछि हुन्छ। हाम्रो यसले पनि माग त आइरहेछ हाम्रो गाउँपालिकामा। सङ्घीय सरकार र मध्य प्रदेशले आवन्टन गरेको छैन हामी कहाँ अहिलेसम्म। लगभग 44 क्विन्टल जति चाहिन्छ हाम्रो।
7: रासायनिक मल, भरपर्दो सिँचाइ र उन्नत बिउ सहज रूपमा नपाउँदा उत्पादनमा ह्रास आउन सक्ने किसानको चिन्ता छ। गोर्खाको गण्डकी गाउँपालिकामा पनि मलको अभाव छ। गाउँपालिकाका अध्यक्ष दीपक तिमिलसेना साकार
9: कुनै वार्डमा चाहिँ अझै पर्याप्त हुन सकेका छैन। अलि लिमिटेसन नै छ। असारको बेलामा खेतमा रोपोलाई अथवा मकैलाई पर्याप्त पाइन्छ पाइन्न। असार साउनमा पनि मल निरन्तर आवश्यक पर्छ, तरकारी खेतीलाई पनि पर्छ। अहिले पनि केही अभाव भयो भन्ने कुरा चाहिँ भएको छ। हामीले सकेसम्म हामीलाई यस्तो समस्या छ भन्ने कुरा चाहिँ गरिरहेको छ। अहिले 3 वार्डमा चाहिँ अलिकति सहकारी एक्टिभ नहुँदाखेरि अलिक समस्या परिरहेको छ।
7: खेती किसानी गर्नेको संख्या धेरै हुँदा पहिले मलका लागि हारालुच हुन्थ्यो। तर आजकल बाँदर लगायत वन्यजन्तुको समस्याले पनि खेतीपाती गर्नेको संख्या घट्दो छ।
3: पञ्चकन्या रूपन्देही सुपर लिगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरहवा सिद्धार्थ क्रिकेट मैदानमा भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी कुकुर क्लब भैरहवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले 14 पटक उपाधि जितेको हो। नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ 24 गतेका घटनाबारे मौन नबस्न सरकारलाई सुझाव दिनुभएको छ। विराटनगरमा कोइराला निवास पुगेर सभापति थापाले भदौ 24 घटनाको हिसाब किताब हुन बाँकी रहेको बताउनुभयो।
4: एउटा प्रश्नको उत्तर पनि हामीले खोज्नुभएको छ कि भाद्र 24 गते नेपालमा जुन वितण्डा भयो त्यो वितण्डाको हिसाब किताब हुन अझै बाँकी छ। भाद्र 23 गते एउटा अप्रिय घटना भयो, त्यो घटनामा राज्यको धेरै ठुलो दोष थियो र त्यही भएर त्यो माथि अनुसन्धान भएको छ। अनुसन्धानको उप कारवाहीको प्रक्रिया अगाडि बढेका छन् र नेपाली कङ्ग्रेस पार्टीले जहिले पनि यो विषयका सन्दर्भमा सात्र समर्थन आफ्नो प्रकट गरेको छ। तर 24 गतेको सन्दर्भमा भने कोइराला निवासदेखि साक्षीबारीसम्म सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको यो ठुलो क्षति र ठुलो त्यो सँगसँगै थुप्रै त्यो दिन पनि थुप्रै तन्नेरहरू मारिएका छन्, प्रहरीहरू मारिएका छन्। यसको बारेमा चाहिँ सबैले मौनता साधेको जस्तो भएको छ।
3: सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको उहाँले आरोप लगाउनुभयो। उहाँका अनुसार सरकारले 100 दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ 24 गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो।
4: सरकारलाई स्पष्टसँग पार्टीको तर्फबाट यो माग पनि राख्न चाहन्छु र सरकारलाई स्मरण पनि गराउन चाहन्छु कि तपाईँहरूले आफ्नो 100 दिनको कार्यक्रम सार्वजनिक गरिरहँदै गर्दा र पछि गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन बुझ्दै गर्दाखेरि एउटा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। हामी भाद्र 24 गतेको बारेमा अनुसन्धान गर्न छुट्टै न्यायिक आयोग बनाउनेछौँ, तर यसलाई अहिले सबैले यसलाई ढाकछोप गर्ने प्रयत्न गर्नुभएको छ, यो स्वीकार्य छैन।
3: सभापति थापाले मानवाधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गर्नुभयो। गएको वैशाखमा विपदजन्य घटनामा देशभर 70 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 40 दिनमा 1,342 घटना भएकोमा 333 जना घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लिक लागेर 16, चट्याङबाट 14 र आगलागीबाट 11 जनाले ज्यान गुमाएका छन्। ती विपदका घटनाबाट 1,621 परिवार प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सबैभन्दा बढी आगलागीका 488 घटना भएका छन्। दक्षिण पूर्वी एसियाली मुलुकहरूमा अनलाइन ठगीमा लगाइएका 600 बढी नागरिकको उद्धार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
5: गएको एक महिनामा गरेका कामको सूची प्रकाशन गर्दै मन्त्रालयले क्याम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट 616 जनाको उद्धार गरिएको जनाएको छ। उनीहरू सबैलाई स्वदेश ल्याइसकिएको पनि मन्त्रालयले उल्लेख गरेको छ। पश्चिम एसियाको सङ्कटबाट पीडित नेपालीको सहयोगका लागि बनाइएको आपतकालीन कार्यदलले काम गरिरहेको, हर्मुज जलघाटीबाट इरान लगिएका नेपाली अमृत झाको रिहाईका लागि पहल गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। मन्त्रालयले गएको एक महिनामा रुसका तर्फबाट लड्न जाँदा युक्रेनमा बन्दी बनाएका नेपालीको फिर्तीका लागि युक्रेनका विदेश मन्त्रीसँग कुरा गरेको, लिपुलेख हुँदै भारत र चीनले व्यापार गर्न गरेको सहमतिमा फरक मत राखेको विषय पनि समेटेको छ। लिपुलेखबारे भारत र चीन दुवै मुलुकमा पत्र पठाइएको जानकारी पनि एक महिने कामको सूचीमा राखिएको छ।
6: जुम्लामा घरमै पुग्यो राहदानी। जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयको सहकार्यमा राहदानी हुलाक मार्फत 3 दिनभित्र सेवाग्राहीको घरमै राहदानी पुग्न थालेपछि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य। बागलुङको तमान खोला गाउँपालिकाले सोले डाँडामा निर्माण गर्यो जडीबुटी पार्क। पर्यटकीय तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहित करिब 7 रोपनी क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटी रोपिए। डोल्पाको छारका ताङसोङ गाउँपालिकामा पहिलो पटक 4G सेवा विस्तार। माथिल्लो डोल्पामा इन्टरनेट पहुँच पुगेसँगै स्थानीय सेवा प्रभाव र सञ्चारमा सहजता। डोल्पाकै डोल्पो बुद्ध गाउँपालिका र सेफोक्सुन्टो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा भने टेलिकमको 4G सेवा पुग्न बाँकी। वैदेशिक अध्ययनका क्रममा झुटा विवरण र ठगी रोक्न सरकारको मुलुकभर निगरानी अभियान सञ्चालन। शैक्षिक परामर्शका लागि अब नवीकरण भएका संस्थाबाट मात्रै सेवा लिन शिक्षा मन्त्रालयको आग्रह। नारायणहिटी संग्रहालय परिसरभित्र निर्माण भएको सभाहल र चमेना गृह 6 वर्षदेखि सञ्चालनमा आउन सकेन। करिब 45 करोड लागतमा बनेको संरचना उपयोगविहीन बनेको भन्दै सञ्चालनमा ल्याउन महालेखा परीक्षकको निर्देशन। र लुम्बिनी र सुदूरपश्चिमका तराई तथा पहाड़ी जिल्लामा अत्याधिक गर्मीको सम्भावना भन्दै सावधानी अपनाउन सरकारको अनुरोध। केही दिनसम्म तापक्रम 40 डिग्रीसम्म पुग्ने चेतावनी।
3: कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र एलिफेन्ट इन दि फगले जुरी पुरस्कार जितेको छ। फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा सो चलचित्रले पुरस्कार पाएको हो। सो चलचित्र अविनाश विक्रम शाहले निर्देशन गर्नुभयो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: લાઈન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: स्थानीय किसान केशव बहादुर विष्टले जेटीएसम्म अध्ययन गर्नु भएको छ. उहाँले आफ्नो सिप र अनुभवलाई अहिले खेतीसँगै जोड्दै आलु उत्पादनमा व्यस्त बनाउनु भएको छ.
4: मैले चाहिँ कृषि जेटीए पढेको होइन, अनि त्यसलाई चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ अब खाली समयमा उसरी चाहिँ मैले प्रोजेक्टमा पनि काम गर्थेँ पहिला. अब यसको वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन. अब मिनिममली अब हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामीले बिक्री सुरु गर्न सुरु गर्छौँ.
3: उत्पादन राम्रो हुँदै गएपछि अन्य किसान पनि आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन्. तर किसानहरूका केही गुनासाहरू पनि छन्. विशेष गरी आलु भण्डारणका लागि शीत भण्डार केन्द्र नहुँदा उत्पादन सुरक्षित राख्न समस्या आउने गरेको उनीहरूको गुनासो छ.
4: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट डलधुरा लैजानुपर्ने, बिउ किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको छ.
5: यहाँका किसानहरूको समस्या के छ भने मुख्य समस्या किसानहरूले कोल्ड स्टोरमा आलुको बिउ राख्नु पाएका छैनन्.
3: यस वर्ष मौसम अनुकूल भएकाले पनि आलु राम्रोसँग सप्रिएको किसान बताउँछन्। समय समयमा परेको पानीका कारण आलु उत्पादन अझ बढ्ने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीको भनाइ छ.
6: 500 रोपनी क्षेत्रफलमा अहिले हाम्रो आलु खेती छ. यो वर्ष पानी परे हुनाले, दुई तिन पटक पानी परे हुनाले आलुको चाहिँ उत्पादन गर्ने 10-15% बढ्छ भन्ने अनुमान.
3: खोर्पे क्षेत्रको करिब 500 रोपनीमा आलु खेती गरिएको छ. हरेक वर्ष 1.5-2 करोड रुपियाँ बराबरको आलु बिक्री हुने गरेको स्थानीय बताउँछन्. उत्पादन सँगै किसानको आकर्षण बढ्दै जाँदा खोर्पे क्षेत्र अहिले बैतडीकै प्रमुख आलु उत्पादन केन्द्रका रूपमा चिनिन थालेको छ.
7: पाल्पा जिल्लाको रिद्धिकोट गाउँपालिका 6 ढोस्टुङमा रहेको नारायण माध्यमिक विद्यालयको 6 कोठे भवनमा टिनको जस्ताबाट पानी चुहिने भएपछि विद्यार्थीलाई अध्ययनमा समस्या परेको थियो. कक्षा 5-10 कक्षामा करिब 100 विद्यार्थी रहेको विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा जस्ता पाता परिवर्तन भएपछि अहिले विद्यार्थीलाई पढाइमा सहजता भएको छ. विद्यालयका प्रधानाध्यापक ढालबहादुर उचै:
8: हाम्रो जस्ता चेन्ज सर, थाना परिवर्तन. पहिला पनि हाम्रो जस्तै हो. पहिलाको जस्ता चाहिँ हाम्रो चाहिँ सबै त्यो चुहिएर सबै ड्यामेज भइसक्यो भएको थियो. अनि त्यसलाई चाहिँ फेरि चाहिँ अर्को त्यसलाई फालेर र अर्को नयाँ जस्ता. 6 कोठे भवन हो. 6 कोठे भवन भएको हुनाले त्यहाँ चाहिँ हामीले चाहिँ 5-10 गाह्रो त पहिला त्यो पानी आइसकेपछि त्यो भित्रपट्टि चाहिँ जम्मै बेन्च डेस्कहरूमा चुहुने क्रेकेटी सरेको सरे गर्नुपर्ने. अनि त्यसपछि आएर फेरि सर्दा पनि अलिक ठुलो पानी आयो भने त त्यो भित्रैपट्टि पानी छिर्ने त्यस्तो थियो. अहिले त एकदम आनन्द छ.
7: गोर्खा वेलफेयर ट्रस्टले यसअघि 2054 सालमा अर्थात् करिब 30 वर्ष अघि 6 कोठे भवन बनाइदिएको थियो. भवन सबै राम्रो छ, तर जस्ता पाता पुरानो भएकोले पानी चुहिने भएको थियो. आफैले बनाएको स्कुलमा 30 वर्षपछि छाना परिवर्तन गरिदिएर ट्रस्टले उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक उचाइको भनाइ छ.
8: यो हाम्रो पहिला नै 54 सालमा चाहिँ ब्रिटिस वेलफेयरले बनाएको हो. पहिला बनाएको 54 सालमा बनाएको भवन हो. त्यही ब्रिटिस वेलफेयरले नै बनाएर आफूहरू नै आएर बनाएर सम्पन्न गरेर गइदिएको. अब अहिले अलिक खाना जीर्ण भएको. पुरै विद्यार्थी त दलित जनजाति मात्रै हो.
7: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार 2 महिना अघि जस्ताको छाना परिवर्तन गरिएको स्कुलमा गोर्खा वेलफेयर ट्रस्टले 4,15,000 र स्कुलको 45,000 गरी कुल 4,60,000 रुपियाँ खर्च भएको छ.
9: चुम्नुब्री गाउँपालिका 7 छेकम्पारका बासिन्दा एक साता अघिदेखि लेकतिर जान थालेका हुन्. चुम्नुब्री गाउँपालिकाका स्थानीय साङपा लामाले सिजन शुरू भएसँगै गाउँलेहरू लेकतिर जान थालेको जानकारी दिनुभएको छ. छेकम्पारका बासिन्दाको मुख्य आमदानीको स्रोत यार्सा गुम्बा भएकाले यो पल्ट हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर जान थालेको उहाँले बताउनुभयो. तिब्बती सिमाना आसपासको छेके र बाजु लगायत लेकमा पुगेर यार्सा गुम्बा संकलन गर्ने गरिएको छ. हरेक याममा याक, चौरी, घोडामा खाद्यान्न लगायत दैनिक उपभोग्य सामान ढुवानी गरेर लाभा लस्कर सहित स्थानीयवासी लेकतिर जाने गरेका छन्. यहाँको लेकमा यार्सा गुम्बा संकलन गर्न छेकम्पार भन्दा बाहिरका बासिन्दालाई निषेध छ. स्थानीयले भने समितिलाई प्रति व्यक्ति 500 रुपियाँ शुल्क तिरेपछि लेकमा जान पाउने नियम बनाइएको छ. विगत वर्षहरूमा यार्सा गुम्बा संकलन गर्न अभिभावकसँगै बालबच्चा पनि लेकतिरै जाने गरेका थिए. तर यो वर्ष भने यहाँ बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधा सहित पठन पाठनको व्यवस्था मिलाएपछि केही सहज भएको स्थानीयको भनाई छ.
2: गत आर्थिक वर्षको वैशाखसम्ममा 1,830,000 विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालु आर्थिक वर्षको वैशाखसम्म यो संख्या 89,630 झरेको हो। गत वर्ष सार्क मुलुकका 18,933 र तेस्रो मुलुकका 81,897 जनाले निकुञ्जको भ्रमण गरेको जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले यस वर्ष सार्क मुलुकका 13,992 तेस्रो मुलुकका 75,638 पर्यटकले निकुञ्ज भ्रमण गरेको उल्लेख गर्नुभयो। पर्यटक घटे पनि आन्तरिक

0: नेकपा एमालेले मुलुकको अहिलेको अवस्थालाई संकटका रूपमा लिएको सचिवालय बैठकका सहभागीले बताएका छन्। केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले बैठकमा एकताबद्ध हुनुपर्छ भन्नेमा एकमत रहेको दावी गर्नुभयो।
1: अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो संकट जे छ आइलागेको, त्यो संकटका विरुद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
0: अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गर्न उपाध्यक्षहरूले सुझाव दिएका भनिएका बेला भट्टको भनाइ आएको छ। आज एमालेका उपमहासचिवहरूले बोलेका छन्। बोल्ने नेताहरूले ओलीको राजीनामा नमागेको उहाँले बताउनुभयो।
1: नेतृत्वकै अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमानमा अघि बढ्नुपर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा, त्यो लाग्छ।
0: दुई दिनदेखि जारी एमाले सचिवालय बैठक भोलि पनि बस्नेछ। बैठकमा सचिवहरूले बोल्ने कार्यतालिका छ। व्यवसायी मीनबहादुर गुरुङले बाल अस्पतालका लागि 71 करोड़ बढ़ी लागतमा भवन दान गर्नुभएको छ। फाटपट्टी निकाय संचालक गुरुङले काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ अन्तर्गत बाल अस्पतालको भवन हस्तान्तरण गर्नुभएको हो। फाटपट्टी उद्योग वाणिज्य समूहले 71 करोड़ 4,42,000 रूपियाँको लागतमा काठमाडौँको बुढालनकण्ठमा यो भवन तयार पारेको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आमन्त्रण गरिएको हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइराला।
2: This Minwadurji and the Bhatbhatini group, his whole family was so passionate about building this. We could see the joy in their eyes when we were there actually spending money on this. And thank you for all of your contribution. But this is a non-profit institution. We want to have a central one hub and then have a satellites in each province of the Nepal, which we hope we will be able to finish by 2031.
0: Kathmandu Institute of Child Health. कियोचले काठमाडौँमा केन्द्रीय बाल अस्पतालका साथै देशका 7 वटै प्रदेशमा अस्पताल बनाउँदैछ। धराङमा केलाङ च्याम्रुङ नाच प्रशिक्षण सञ्चालन गरिएको छ। प्रशिक्षक कुमार हुक्पा चोङबाङका अनुसार सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजागाजा तथा पारम्परिक प्रस्तुतिबारे सिकाइएको छ। प्रशिक्षार्थी सन्जु लिम्बुले पहिलो पटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउनु भयो। विवाह, उभौली उधौली, मेला उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच लिम्बू समुदायको सांस्कृतिक पहिचानका रूपमा परिचित छ। ढोल जस्तै देखिने च्याब्रुङ बाजाको धुनमा नाचिने यो नृत्यमा चराचुरुङ्गी तथा जनावरका चालको अभिनय समेत समावेश गरिन्छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण प्रजातान्त्रिक गणतन्त्र कंगोमा उत्पन्न जोखिम उच्चबाट अति उच्च भएको बताएको छ। हालसम्म 177 जनाको मृत्यु हुँदा 750 जना संक्रमित भएका छन्। अक्सफोर्ड विश्वविद्यालयका अध्येताहरूले 2-3 महिनाभित्र तयार हुने गरी इबोला विरूद्धको खोप तयार हुन सक्ने बताएका छन्। इबोलाको बुन्डीबुग्यो प्रजातिको विषाणु संक्रमण हुँदा 1/3 मृत्यु हुने गरेको छ। थप जानकारी बीबीसीका इमोरी माहवनबाट।
3: The authorities say there are now outbreaks in eastern part of the country, including Ituri, North Kivu and South Kivu. No cases have formally been declared in the regional capital Goma, although there has been one positive laboratory test. So far, more than 700 have been exposed to the virus, with over 170 suspected deaths recorded.
0: सेन्ट्रल एसियन भलिबल एसोसिएसन कावा महिला भलिबल च्याम्पियनशीप 2026 नेपालले पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई 25-18, 25-20 र 25-13 हराएको हो। समूह चरणको अन्तिम खेलमा नेपालले मलदिवसँग प्रतिस्पर्धा गर्नेछ। जितपछि प्लेयर अफ द म्याच सुमित्रा रेग्मीले मलदिवस विरुद्धको खेलका लागि तयार रहेको बताउनु भयो।
4: यो BFBS

0: ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फक्ताङलुङ सातका वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। कोविड उन्नाइसको महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकोमा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो। भन्सार कार्यालय सञ्चालन गर्नका लागि नायब सुब्बा प्रदीप भितालाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको छ। संखुवासभाको मक्कालु गाउँपालिका पाँच माङसिङमा फोक्टेमा पहिरोले भिडीगोठ पुरिँदा 200 भन्दा बढी भेडा बेपत्ता भएका छन्। भेडापालक किसान दलबहादुर गुरूङको भिडीगोठ बगाउँदा 218 भेडा पुरिएर बेपत्ता भएको डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। पहिरोमा पुरिएका 32 भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्। पहिरोमा परेर भेडा गोठालोको काम गर्दै आएका 20 वर्षीय झलक गुरूङ घाइते हुनु भएको छ। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजीमा कठिनाई भएको प्रहरीले जनाएको छ। घटनास्थल नुम प्रहरी चौकीबाट 40 किलोमिटर टाढा र 10 घण्टा पैदल दूरीमा पर्दछ। अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित 4 रोपनी जग्गा फिर्ता गरेको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पृथ्वी चोकमा रहेको सार्वजनिक जग्गामा महासंघले स्वीकृति लिएर पक्की संरचना बनाएको थियो। संरचना खाली गर्नका लागि दिएको 35 दिने सूचनाको म्याद सकिन एक दिन अगाडि महासंघ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले उपत्यका नगर विकास समितिका अध्यक्ष महानगर प्रमुख धनराज आचार्यलाई साँचो हस्तान्तरण गर्नुभएको हो। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वी चोक र आसपासको जग्गामा विभिन्न संघ संस्था र व्यक्तिले भोग चलन गर्दै आएका छन्। महानगरका अनुसार बस पार्कमा बस्दै आएका 575 जनाले नाम दर्ता गराएका छन्। सड़क सञ्जाल मार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढ़ाइएको एसियन हाइवे अन्तर्गत काकडभिट्टाबाट लौकही सड़क खण्डमा बिटुमिनको अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ। बिटुमिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो। उहाँका अनुसार 2 महिना अघिसम्म प्रति लिटर 100 देखि 110 पाइरहेको भारतीय बिटुमिन अहिले 150 भन्दा बढ़ी पर्न थालेको छ। नेपाल बिटुमिन तथा ब्यारल उद्योगले भने बिटुमिनको अभाव नभई मूल्य भने अप्रत्याशित रूपमा बढेको जनाएको छ। निर्माण शुरू भएको 30 महिना बितिसक्दा करिब 40% काम सकिएको प्रजापतिले जानकारी दिनुभयो। बाराको कलैयामा राष्ट्रपाको भेलामा भएको हुलहुज्जतलाई लिएर नआत्तिएको सहभागी सांसद रहबर अन्सारीले बताउनु भएको छ। जिल्ला अधिवेशनको सुझाव संकलनका लागि गरिएको भेलामा निष्कासित नेता पक्षधरले हो हल्ला गरे पनि निर्धारित कार्यक्रम नरोकिएको अन्सारीको भनाइ छ।
1: यसबाट पार्टी आत्तिएको छैन, पार्टीका सांसदहरू आत्तिएका छैनन्। यो पार्टी जीवन्त रहँदाखेरि पार्टीमा सहमति असहमति हुन्छ, असहमतिलाई नै हामीले लिएरै अगाडि बढ्नेवाला छौँ। तर अराजक तत्त्वहरूको यो पार्टीमा कुनै ठाउँ छैन भन्ने कुरा यहाँबाट नै हामी सन्देश दिन चाहन्छौँ।
0: पूर्व जिल्ला अध्यक्ष चन्दन स्वर्णका निष्कासनमा परेपछि असन्तुष्ट रहँदै आएका कार्यकर्ताले हो हल्ला गरेका थिए। चीनको कोइला खानी विस्फोटमा मृत्यु हुनेको संख्या 90 पुगेको छ। सान्सी प्रान्तमा भएको दुर्घटनापछि उद्धारको कार्य तीव्र गतिमा गरिएको छ। घटनामा घाइते 100 बढीलाई अस्पताल लगिएको छ। घटनालाई लिएर खानीका व्यवस्थापकहरू पक्राउ परेका छन्। थप जानकारी बीबीसीका जनाथन हेडबाट।
2: There have been teams of rescuers, I mean something like 800 people at the site since late last night trying to rescue those if they survive, otherwise retrieve their bodies. And then beyond that, of course, I assume they will start investigating. I mean, they've already detained some executives from the company. It's a privately owned coal mine in relation to the accident. Xi Jinping did warn that lessons must be learnt.
0: पञ्चकन्या रूपन्देही सुपर लीगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरवा सिद्धार्थ क्रिकेट मैदानमा भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले चौथो पटक उपाधि जित्न सफल भएको हो। गत सिजनको सुपर लीग पनि वेस्टर्नले नै जितेको थियो। उपाधि विजेता वेस्टर्नले 1,01,000 रूपियाँ पाएको छ। प्रतियोगितामा वेस्टर्नका अविशेष गौतम म्यान अफ दि सिरिज हुनुभयो। मेलबर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबका विपिन आचार्य बेस्ट ब्याट्सम्यान, मेलबर्नकै अशोक धामी बेस्ट बलर र वेस्टर्नका सुझाव थापा उदयमान खेलाडी घोषित हुनुभयो। सोमबारसम्म पश्चिम तराईका जिल्लामा तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्क हुन भनिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम प्रदेश अन्तर्गत तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी हुन सक्ने जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधि गर्नुपर्ने जिल्लाको सूची।

0: नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ 24 गतेका घटनाबारे मौन नबस्न सरकारलाई सुझाव दिनुभएको छ। विराटनगरमा कोइराला निवास पुगेर सभापति थापाले भदौ 24 घटनाको हिसाब किताब हुन बाँकी रहेको बताउनुभयो।
1: एउटा प्रश्नको उत्तर पनि हामी खोज्नुपर्ने छ कि भाद्र 24 गते नेपालमा जुन वितण्डा भयो त्यो वितण्डाको हिसाब किताब हुन अझै बाँकी छ। भाद्र 23 गते एउटा अप्रिय घटना भयो, त्यो घटनामा राज्यको धेरै ठुलो दोष थियो र त्यही भएर त्यो माथि अनुसन्धान भएको छ। अनुसन्धान उप कारवाहीको प्रक्रिया अगाडि बढेका छन् र नेपाली कङ्ग्रेस पार्टीले जहिले पनि यो विषयका सन्दर्भमा सात्र समर्थनले आफ्नो प्रकट गरेको छ। तर 24 गतेको सन्दर्भमा भने कोइराला निवासदेखि चाक्सीबारीसम्म, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको यो ठुलो क्षति र ठुलो त्यो सँगसँगै थुप्रै त्यो दिन पनि थुप्रै तन्यहरू मारिएका छन्, प्रहरीहरू मारिएका छन्, यसको बारेमा चाहिँ सबैले मौनता साधेको जस्तो भएको छ।
0: सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको उहाँले आरोप लगाउनुभयो। उहाँका अनुसार सरकारले 100 दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ 24 गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो।
1: सरकारलाई स्पष्टसँग पार्टीको तर्फबाट यो माग पनि राख्न चाहन्छु र सरकारलाई स्मरण पनि गराउन चाहन्छु कि तपाईँहरूले आफ्नो 100 दिनको कार्यक्रम सार्वजनिक गरिरहँदै गर्दा र पछि गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन बुझ्दै गर्दाखेरि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। हामी भाद्र 24 गतेको बारेमा अनुसन्धान गर्न छुट्टै न्यायिक आयोग बनाउनेछौँ, तर यसलाई अहिले सबैले यसलाई ढाकछोप गर्ने प्रयत्न गर्नुभएको छ, यो स्वीकार्य छैन।
0: सभापति थापाले मानवाधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गर्नुभयो। गएको वैशाखमा विपदजन्य घटनामा देशभर 70 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 40 दिनमा 1,342 घटना भएकोमा 333 घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर 16, चट्याङबाट 14 र आगलागीबाट 11 ज्यान गुमाएका छन्। ती विपदका घटनाबाट 1,621 परिवार प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सबैभन्दा बढी आगलागीका 488 घटना भएका छन्। दक्षिण पूर्वी एसियाली मुलुकहरूमा अनलाइन ठगीमा लगाइएका 600 नागरिकको उद्धार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
2: गएको एक महिनामा गरेका कामको सूची प्रकाशन गर्दै मन्त्रालयले क्याम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट 616 जनाको उद्धार गरिएको जनाएको छ। उनीहरू सबैलाई स्वदेश ल्याइसकिएको पनि मन्त्रालयले उल्लेख गरेको छ। पश्चिम एसियाको सङ्कटबाट पीडित नेपालीको सहयोगका लागि बनाइएको आपतकालीन कार्यदलले काम गरिरहेको, हर्मुज जलघाँटीबाट इरान लगिएका नेपाली अमृत झाको रिहाईका लागि पहल गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। मन्त्रालयले गएको एक महिनामा रुसका तर्फबाट लड्न जाँदा युक्रेनमा बन्दी बनाएका नेपालीको फिर्तीका लागि युक्रेनका विदेश मन्त्रीसँग कुरा गरेको, लिपुलेख हुँदै भारत र चीनले व्यापार गर्न गरेको सहमतिमा फरक मत राखेको विषय पनि समेटेको छ। लिपुलेखबारे भारत र चीन दुवै मुलुकमा पत्र पठाइएको जानकारी पनि एक महिने कामको सूचीमा राखिएको छ।
3: जुम्लामा घरमै पुग्यो राहदानी। जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयको सहकार्यमा राहदानी हुलाक मार्फत 3 दिनभित्र सेवाग्राहीको घरमै राहदानी पुग्न थालेपछि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य। बागलुङको तमान खोला गाउँपालिकाले सोले डाँडामा निर्माण गर्यो जडीबुटी पार्क। पर्यटकीय तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहित करिब 7 रोपनी क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटी रोपिए। डोल्पाको छारका ताङसोङ गाउँपालिकामा पहिलो पटक 4G सेवा विस्तार। माथिल्लो डोल्पामा इन्टरनेट पहुँच पुगेसँगै स्थानीय सेवा प्रभाव र सञ्चारमा सहजता। डोल्पाकै डोल्पो बुद्ध गाउँपालिका र सेफोक्सुन्ट गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा भने टेलिकमको 4G सेवा पुग्न बाँकी। वैदेशिक अध्ययनका क्रममा झुटा विवरण र ठगी रोक्न सरकारको मुलुकभर निगरानी अभियान सञ्चालन। शैक्षिक परामर्शका लागि अब नवीकरण भएका संस्थाबाट मात्रै सेवा लिन शिक्षा मन्त्रालयको आग्रह। नारायणहिटी संग्रहालय परिसरभित्र निर्माण भएको सभाहल र चमेना गृह 6 सञ्चालनमा आउन सकेन। करिब 45 करोड लागतमा बनेको संरचना उपयोगविहीन बनेको भन्दै सञ्चालनमा ल्याउन महालेखा परीक्षकको निर्देशन। र लुम्बिनी र सुदूरपश्चिमका तराई तथा पहाड़ी जिल्लामा अत्याधिक गर्मीको सम्भावना भन्दै सावधानी अपनाउन सरकारको अनुरोध। केही दिनसम्म तापक्रम 40 पुग्ने चेतावनी।
0: कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र एलिफेन्ट इन दि फगले जुरी पुरस्कार जितेको छ। फेस्टिभलको अनसर्टिन रिगार्ड विधामा सो चलचित्रले पुरस्कार पाएको हो। सो चलचित्र अविनाश विक्रम शाहले निर्देशन गर्नुभएको हो। अवस्था
4: अलिस्मा खबर यति नै यो बीएफबीएस गोरखा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: स्थानीय किसान केशव बहादुर विष्टले जेटीए समर्थन गर्नु भएको छ. उहाँले आफ्नो सिप्र अनुभवलाई अहिले खेतीसँगै जोड्दै आलु उत्पादनमा व्यस्त बनाउनु भएको छ.
4: मैले चाहिँ कृषि जेटीए पढेको होइन, अनि त्यसलाई चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ अब खाली समयमा उसरी चाहिँ मैले प्रोजेक्टमा नि काम गर्थेँ पहिला. अब यसको वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन. अब मिनिममली अब हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामीले बिक्री सुरु गर्न सुरु गर्छौँ.
3: उत्पादन राम्रो हुँदै गएपछि अन्य किसान पनि आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन्. तर किसानहरूका केही गुनासाहरू पनि छन्, विशेष गरी आलु भण्डारणका लागि शीत भण्डार केन्द्र नहुँदा उत्पादन सुरक्षित राख्न समस्या हुने गरेको उनीहरूको गुनासो छ.
4: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट डलधुरा लैजानुपर्ने, बिउ किन्नुको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको छ.
5: यहाँका किसानहरूको समस्या के छ भने मुख्य समस्या किसानहरूले कोल्ड स्टोरमा आलुको बिउ राख्न पाएका छैनन्.
3: यस वर्ष मौसम अनुकूल भएकाले पनि आलु राम्रोसँग सप्रिएको किसान बताउँछन्। समय समयमा परेको पानीका कारण आलु उत्पादन अझ बढ्ने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीको भनाइ छ.
6: 500 रोपनि क्षेत्रफलमा अहिले हाम्रो आलुको खेती छ. आलु खेती छ र यो वर्ष पानी परेको हुनाले, दुई तीन पटक पानी परेको हुनाले आलुको चाहिँ पालन गर्ने चाहिँ 10-15% बढ्छ भन्ने अनुमान.
3: खोर्पे क्षेत्रको करिब 500 रोपनिमा आलु खेती गरिएको छ. हरेक वर्ष 1.5-2 करोड रुपियाँ बराबरको आलु बिक्री हुने गरेको स्थानीय बताउँछन्। उत्पादन सँगै किसानको आकर्षण बढ्दै जाँदा खोर्पे क्षेत्र अहिले बैतडीकै प्रमुख आलु उत्पादन केन्द्रका रूपमा चिनिन थालेको छ.
7: पाल्पा जिल्लाको रिप्तीकोट गाउँपालिका 6 ढोस्टुङमा रहेको नारायण माध्यमिक विद्यालयको 6 कोठे भवनमा टिनको जस्ताबाट पानी चुहिने भएपछि विद्यार्थीलाई अध्ययनमा समस्या परेको थियो. कक्षा 5-10 कक्षामा करिब 100 विद्यार्थी रहेको विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा जस्ता पाता परिवर्तन भएपछि अहिले विद्यार्थीलाई पढाइमा सहजता भएको छ. विद्यालयका प्रधानाध्यापक ढाल बहादुर उचाई:
8: हाम्रो जस्ता चेन्ज सर, थाना परिवर्तन. पहिला पनि हाम्रो जस्तै हो, पहिलाको जस्ता चाहिँ हाम्रो चाहिँ सबै त्यो चुहिएर सबै ड्यामेज भएको थियो, अनि त्यसलाई चाहिँ फेरि चाहिँ अर्को त्यसलाई फालेर र अर्को नयाँ जस्ता. 6 कोठे भवन हो, 6 कोठे भवन भएको हुनाले त्यहाँ चाहिँ हामीले चाहिँ 5-10 गाह्रो त पहिला त्यो पानी आइसकेपछि त्यो भित्रपट्टि चाहिँ जम्मै बेन्च डेस्कहरूमा चुहुने क्रेकेटिस सरेको सरे गर्नुपर्ने, अनि त्यसपछि आएर फेरि सर्दा पनि अलिक ठुलो पानी आयो भने त त्यो भित्रैपट्टि पानी छिर्ने त्यस्तो थियो. अहिले त एकदम आनन्द छ.
7: गोर्खा वेलफेयर ट्रस्टले यसअघि 2054 सालमा अर्थात् करिब 30 वर्ष अघि 6 कोठे भवन बनाइदिएको थियो. भवन सबै राम्रो छ, तर जस्ता पाता पुरानो भएकोले पानी चुहिने भएको थियो. आफैले बनाएको स्कुलमा 30 वर्षपछि छाना परिवर्तन गरिदिएर ट्रस्टले उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक उचाइको भनाइ छ.
8: यो हाम्रो पहिले नै चाहिँ 54 सालमा चाहिँ ब्रिटिस वेलफेयरले चाहिँ बनाएको हो. पहिला बनाएको 54 सालमा बनाएको भवन त्यही ब्रिटिस वेलफेयरले नै बनाएर आफूहरू नै आएर बनाएर सम्पन्न गरेर गइदिएको. अब अहिले अलिक छाना जीर्ण भएको, पुरै विद्यार्थी त दलित जनजाति मात्रै हो.
7: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार 2 महिना अघि जस्ताको छाना परिवर्तन गरिएको स्कुलमा गोर्खा वेलफेयर ट्रस्टले 4,15,000 र स्कुलको 45,000 गरी कुल 4,60,000 रुपियाँ खर्च भएको छ.
9: चुम्नुब्री गाउँपालिका 7 छेकम्पारका बासिन्दा एक साता अघिदेखि लेकतिर जान थालेका हुन्. चुम्नुब्री गाउँपालिकाका स्थानीय साङपा लामाले सिजन शुरू भएसँगै गाउँलेहरू लेकतिर जान थालेको जानकारी दिनुभएको छ. छेकम्पारका बासिन्दाको मुख्य आमदानीको स्रोत यार्सा गुम्बा भएकाले यो पल्ट हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर जान थालेको उहाँले बताउनुभयो. तिब्बती सिमाना आसपासको छेके र बाजु लगायत लेकमा पुगेर यार्सा गुम्बा संकलन गर्ने गरिएको छ. हरेक याममा याक, चौरी, घोडामा खाद्यान्न लगायत दैनिक उपभोग्य सामान ढुवानी गरेर लाभा लस्कर सहित स्थानीय वासी लेकतिर जाने गरेका छन्। यहाँको लेकमा यार्सा गुम्बा संकलन गर्न छेकम्पार भन्दा बाहिरका बासिन्दालाई निषेध छ. स्थानीयले भने समितिलाई प्रति व्यक्ति 500 रुपियाँ शुल्क तिरेपछि लेकमा जान पाउने नियम बनाइएको छ. विगत वर्षहरूमा यार्सा गुम्बा संकलन गर्न अभिभावक सँगै बालबच्चा पनि लेकतिरै जाने गरेका थिए. तर यो वर्ष भने यहाँ बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधा सहित पठन पाठनको व्यवस्था मिलाएपछि केही सहज भएको स्थानीयको भनाई छ.
2: गत आर्थिक वर्षको वैशाखसम्ममा 1,830,000 विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालु आर्थिक वर्षको वैशाखसम्म यो संख्या 89,630 झरेको हो। गत वर्ष सार्क मुलुकका 18,933 र तेस्रो मुलुकका 81,897 जनाले निकुञ्जको भ्रमण गरेको जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले यस वर्ष सार्क मुलुकका 13,992 तेस्रो मुलुकका 75,638 जना पर्यटकले निकुञ्ज भ्रमण गरेको
10: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा एमाले मुलुकको अहिलेको अवस्थालाई संकटका रूपमा लिएको सचिवालय बैठकका सहभागीले बताएका छन्। केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले बैठकमा एकताबद्ध हुनुपर्छ भन्नेमा एकमत रहेको दावी गर्नुभयो।
4: अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ त्यो संकट जे छ आइलागेको त्यो संकटका विरुद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
3: अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गर्न उपाध्यक्षहरूले सुझाव दिएका भनिएका बेला भट्टको भनाइ आएको छ। आज एमालेका उपमहासचिवहरूले बोलेका छन्। बोल्ने नेताहरूले ओलीको राजीनामा नमागेको उहाँले बताउनुभयो।
4: नेतृत्वकै अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमानमा अघि बढ्नुपर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा त्यो लाग्छ।
3: दुई दिनदेखि जारी एमाले सचिवालय बैठक भोलि पनि बस्नेछ। बैठकमा सचिवहरूले बोल्ने कार्यतालिका छ। व्यवसायी मीनबहादुर गुरुङले बाल अस्पतालका लागि 71 करोड बढी लागतमा भवन दान गर्नुभएको छ। फाटपट्टी निकाय सञ्चालक गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अन्तर्गत बाल अस्पतालको भवन हस्तान्तरण गर्नुभएको हो। फाटपट्टिनी उद्योग वाणिज्य समूहले 71,04,42,000 रूपियाँको लागतमा काठमाडौँको बुढालनकण्ठमा यो भवन तयार पारेको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आमन्त्रण गरिएको हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइराला।
5: This Minwadurji and the Bhatpatini group, his whole family was so passionate about building this. And we could see the joy in their eyes when we were there actually spending money on this. And thank you for all of your contribution. But this is a non-profit institution. We want to have a central one hub and then have a satellites in each province of the Nepal, which we hope we will be able to finish by 2031.
3: Kathmandu Institute of Child Health. कियोचले काठमाडौँमा केन्द्रीय बाल अस्पतालका साथै देशका 7 प्रदेशमा अस्पताल बनाउँदैछ। धराङमा केलाङ च्याम्रुङ नाच प्रशिक्षण सञ्चालन गरिएको छ। प्रशिक्षक कुमार हुक्पा चोङबाङका अनुसार सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजागाजा तथा पारम्परिक प्रस्तुतिबारे सिकाइएको छ। प्रशिक्षार्थी सन्जु लिम्बुले पहिलो पटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउनु भयो। विवाह, उभौली उधौली, मेला उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच लिम्बू समुदायको सांस्कृतिक पहिचानका रूपमा परिचित छ। ढोल जस्तै देखिने च्याब्रुङ बाजाको धुनमा नाचिने यो नृत्यमा चराचुरुङ्गी तथा जनावरका चालको अभिनय समेत समावेश गरिन्छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण प्रजातान्त्रिक गणतन्त्र कंगोमा उत्पन्न जोखिम उच्चबाट अति उच्च भएको बताएको छ। हालसम्म 177 जनाको मृत्यु हुँदा 750 जना संक्रमित भएका छन्। अक्सफोर्ड विश्वविद्यालयका अध्येताहरूले 2-3 महिनाभित्र तयार हुने गरी इबोला विरूद्धको खोप तयार हुन सक्ने बताएका छन्। इबोलाको बुन्डीबुग्यो प्रजातिको विषाणु संक्रमण हुँदा 1/3 मृत्यु हुने गरेको छ। थप जानकारी बीबीसीका इमोरी माहवनबाट।
6: The authorities say there are now outbreaks in eastern part of the country, including Ituri, North Kivu and South Kivu. No cases have formally been declared in the regional capital Goma, although there has been one positive laboratory test. So far, more than 700 have been exposed to the virus, with over 170 suspected deaths recorded.
3: सेन्ट्रल एसियन भलिबल एसोसिएसन काबा महिला भलिबल च्याम्पियनसिप 2026 नेपालले पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई 25-18, 25-20 र 25-13 हराएको हो। समूह चरणको अन्तिम खेलमा नेपालले मलदिवसँग प्रतिस्पर्धा गर्नेछ। जितपछि प्लेयर अफ द म्याच सुमित्रा रेग्मीले मलदिव्स विरुद्धको खेलका लागि तयार रहेको बताउनु भयो।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ. फक्ताङलुङ सातका वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो. कोविड उन्नाइसको महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकोमा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो. भन्सार कार्यालय सञ्चालन गर्नका लागि नायब सुब्बा प्रदीप भितालाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको छ. संखुवा सभाको मक्कालु गाउँपालिका पाँच माङसिङमा फोक्टेमा पहिरोले भिडीगोठ पुरिँदा 200 भन्दा बढी भेडा बेपत्ता भएका छन्. भेडापालक किसान दलबहादुर गुरूङको भिडीगोठ बगाउँदा 218 भेडा पुरिएर बेपत्ता भएको डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो. पहिरोमा पुरिएका 32 भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्. पहिरोमा परेर भेडा गोठालोको काम गर्दै आएका 20 वर्षीय झलक गुरूङ घाइते हुनु भएको छ. घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजीमा कठिनाई भएको प्रहरीले जनाएको छ. घटनास्थल नुम प्रहरी चौकीबाट 40 किलोमिटर टाढा र 10 घण्टा पैदल दूरीमा पर्दछ. अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवन सहित 4 रोपनी जग्गा फिर्ता गरेको छ. पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पृथ्वी चोकमा रहेको सार्वजनिक जग्गामा महासंघले स्वीकृति लिएर पक्की संरचना बनाएको थियो. संरचना खाली गर्नका लागि दिएको 35 दिने सूचनाको म्याद सकिन एक दिन अगाडि महासंघ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले उपत्यका नगर विकास समितिका अध्यक्ष महानगर प्रमुख धनराज आचार्यलाई साँचो हस्तान्तरण गर्नुभएको हो. पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वी चोक र आसपासको जग्गामा विभिन्न संघ संस्था र व्यक्तिले भोगचलन गर्दै आएका छन्. महानगरका अनुसार बस पार्कमा बस्दै आएका 575 जनाले नाम दर्ता गराएका छन्. सड़क सञ्जाल मार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढ़ाइएको एसियन हाइवे अन्तर्गत काकडभिट्टाबाट लौकही सड़क खण्डमा बिटुमिनको अभाव भएपछि कालो पत्र गर्न ढिलासुस्ती भएको छ. बिटुमिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालो पत्र गर्न ढिलासुस्ती भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो. उहाँका अनुसार 2 महिना अघिसम्म प्रति लिटर 100 देखि 110 पाइरहेको भारतीय बिटुमिन अहिले 150 भन्दा बढ़ी पर्न थालेको छ. नेपाल बिटुमिन तथा ब्यारल उद्योगले भने बिटुमिनको अभाव नभई मूल्य भने अप्रत्याशित रूपमा बढेको जनाएको छ. निर्माण शुरू भएको 30 महिना बितिसक्दा करिब 40% काम सकिएको प्रजापतिले जानकारी दिनुभयो. बाराको कलैयामा राष्ट्रपाको भेलामा भएको हुलहुज्जतलाई लिएर नआत्तिएको सहभागी सांसद रहबर अन्सारीले बताउनु भएको छ. जिल्ला अधिवेशन